0: साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको चार वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: सूचना अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अगेउली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
2: हेलो लौ ननी, हेर्नुस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भए छ, छिटो आउनु पर्यो।
3: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
2: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
3: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
4: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
3: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
5: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोड्ने सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर, फोन 078-45-182, 078-45-050।
0: भदौ 30 र 31 हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने माग तय गर्ने तयारी गरिएको छ।
6: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुङ्गेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन।
0: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ। 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो। लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो। त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबन स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो।
6: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्। चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए।
0: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ।
6: गुल्मीको मदन गाउँपालिका चार पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदाने गाउँपालिका एक अग्लुङ ठूलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ।
0: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेकोशी महाविपत्तिले खल्लो बनाएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेकोशी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्।
8: अब खेल खबर। नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मंचबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए।
7: अब विचार विश्लेषणको पालो। हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा, खाँदा, खेल्दा, बस्दा, सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन, मनन, पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी 5 कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे। त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
8: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: समयको ख्याल राखौ। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आइडी बैंक, सबैका लागि बैंक।
4: डिस होम इन्टरनेट।

0: अघि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।

0: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनैवारे नगद राहत लिन नचाहे सरकारले स्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन गर्ने प्रक्रिया जारी छ। सोही निर्माण तथा पुनर्स्थापना होल्डिङ सेन्टरमा 2500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
1: यसैबीच सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेको सेवाडीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 वटा शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
2: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल बोनहरू यी दुवैको परीक्षण शुरू भएको छ। नेपालभित्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिट बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
1: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन नसकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
0: पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँ भित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
3: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ साना गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार कम्प्लिट भएर हामीले चाहिँ पुगे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
1: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 बाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध

0: बन्द गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
1: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय काँग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता,
3: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथीत्व बन्ला।
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलचाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
5: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोजीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
6: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 078-540-685
7: र 98-570-87-510।
8: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, काबसुतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
9: यी सबै गरगहना त हाम्रै काबसुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
8: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
9: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ। नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुनचाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
10: सम्पर्क मोबाइल 98-470-73-308, 98-175-92-103 र 98-064-39-792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
11: स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। त्यस्तै बाढी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्ण भीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसिसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसिसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसिसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउ 10 भोटेकोसीमा आएको विनाशकारी बाढीले खर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 खर्ब रुपियाँ आवश्यक पर्ने अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अर्बौं रूपियाँको क्षति बेहोरेपछि अन्तत सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2,000+ मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15-सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड मान्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लीग सिजन 2 को उपाधि उचालेको छ।
2: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
14: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो थियो, बाँधेन होला जस्तो भयो थियो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
15: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो थियो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाए जस्तो भए।
14: मेरो नातिले धेरै निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
13: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
16: फोन नम्बर 056-59-59-54
17: र मोबाइल 98-451-81-115।
18: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
19: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
20: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ, यदि हजुर पनि गहना बनाउने नै हो भने कावासती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ, ढुक्क हुनु बहिनी।
19: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
18: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98-129-40-31
20: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
0: साना साना बाल बालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
3: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सेयरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ।
0: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
3: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरू पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तार साथीत्व बन्ला।
0: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेको सिबारी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
0: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, देउबा नेतृत्व नेतृत्वको कार्य समिति सदस्यहरूलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय।
2: कोशी प्रदेशमा सरकारका थायी संरचना निर्माणमा आलटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित।
0: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती।
2: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
0: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माटचापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
2: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
2: गणपति मिष्ठान्न भण्डार.
1: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ. जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ.
3: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ. आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्. कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर.
1: फोन 078-546-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105.
4: त्यसकारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त. फेरि सङ्कट त आइरहन्छ होइन. त्यो खालको तागत शक्ति आजको दिनले, तिजको दिनले, व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्. पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ. सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ. आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु.
5: हस्, रक्षमयाको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ. नमस्कार,
4: धन्यवाद, सबैलाई शुभकामना.
5: हस् आउनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्ग्रह. आज रेसोर नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल.
7: कान्छीकी आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
8: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजौँ.
7: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासोती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि.
8: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु.
9: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ. सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक, नवलपुर. फोन 078-595-579, मोबाइल 98-614-65-233.
7: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ.
10: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो. मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त.
11: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि. मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
10: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा. यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो.
1: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ.
12: सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी. सम्पर्क मोबाइल नम्बर 98-686-56-708, 98-054-01-3085.
1: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ. विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्. हाम्रा सेवाहरू मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रेङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठरोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बीपी चोक, नवलपुर। सम्पर्क फोन 0785408044, मोबाइल 98470436379।
13: होइन हौ पुन्टे, कता जान लागेको?
14: हेर न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
13: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
15: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक, अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
13: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
14: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512008032 र 98439669484।
5: प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
16: धन्यवाद खेमजी।
5: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ, भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ? सुरुमा
16: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट, भोटेपछि बाढीबाट बेपत्ता भएका 5,000 बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई, छोरीहरूलाई, उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो, माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले यो चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको, हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता, सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ

0: चाहिँ यहाँ हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र धादिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढङ्गले खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
1: प्रदीप गिवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
0: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, साङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत जोडिएका यी दुईवटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गोवामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो, होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
1: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि त विश्लेषण सुन्दैछु।
0: त्यस्तो होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको परराष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा साङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो, होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला शक्ति मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरू मा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला,

0: नेपालले चाहिँ छिमेकमा भएका यत्र ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कुटनीति।
1: यहाँलाई त अब अलिकति अनुभव अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नु भएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नु भएको छ। आज हामी कुटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
0: अब खास गरी गत वर्ष भदौ 23-24 जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फाउन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तिनवटा समस्या देख्छु। एउटा द्विविधा जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा द्विविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौँ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार भनेको छ बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशङ्कित देखिन्छ, पछिल्लो समय जुन ढङ्गका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए, गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। झन् प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु। होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, परराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो। होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो, तर उहाँले उच्च स्तरीय त्यो संवादमा लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कुटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने हो भने
1: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै परराष्ट्रको कुटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कुटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त। के भन्दैछ,

0: अलिकति हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ। यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कुटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन। राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो, र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो। त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन। अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन, यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ। यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ। त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु।
1: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ। तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भएको, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: एकदम छोटो तरिकमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवासीय रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ।
1: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
0: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, यो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्। मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि, र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु। म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ, र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटीको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौँ र त्यो संकल्पका साथ अगाडि बढ्छौँ।
1: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ।
0: तपाईँको प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल गर्नका
1: निम्ति, म क्लिप भाइरल गर्ने पक्षमा छैन,
0: चिप खालको भयो। मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन। आज सिङ्गो राष्ट्र नै सङ्कटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गऱ्यौँ। भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली काङ्ग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो, कङ्ग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो। सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्ने भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नगएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा सङ्कट भदौ 23-24 विकसित भएको सङ्कट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो। त्यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन्, र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ

0: एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीप गिमालीजी नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिमाली। आदरेश्वर नेपाली बसमा छोटो विश्राम लिन चाहन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: नवलपुर अस्पताल प्राली कावासोती आठ फलफुल चोकमा चौबिसै घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, इसिजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
3: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाट जोर्नी नसा तथा वातरोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
2: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
3: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
3: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
2: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्प चौधरी,
3: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
2: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
3: प्रत्येक दिन वरिष्ठ हाट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
2: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
3: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती आठ फलफुल चोक नवलपुर, फोन 0878545531, मोबाइल 9857400031 र 9849798393। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
4: सोलर र इन्भर्टर पायो, त्यही भएर ल्यायो, उज्यालो उज्यालो छायो भन्ने मुटे हाँसेर मर्ने भयो।
5: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज कावासोती इन्द्र चोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
6: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
7: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
8: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
9: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
10: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तर। तर्फ आफ्नै भवन लक्ष्मी प्लाजा प्रोप्राइटर गोविन्द सुनार प्रीति सुनार फोन 078-45-790 मोबाइल 98-470-53-410 98-473-55-911 पुनश यस लक्ष्मी सुनचारी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
11: मध्यबिन्दु समय सूचकको साथमा
12: कावासोतीकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
13: प्रोपाइटर भीमराज सदाशंकर माया सदाशंकर
12: मोबाइल 98-470-73-308 98-175-92-103
14: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति निष्ठान भण्डार कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
15: फोन 078-45-6626 मोबाइल 98-570-87-626 र 98-419-15-105
11: मध्यबिन्दु समय सूचक
16: यति बेला बिहानको 7 बजेको छ।
17: It's 7 a.m.

0: कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 98577510।
4: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावसती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
5: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
4: सम्पर्क आईसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगरपालिका 6 नवलपुर। प्रोप्राइटर गंगा काफले। मोबाइल 98214-27593, 98644-65190।
6: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य कस्मेटिक एन्ड ब्युटी पार्लर। तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।

0: पछिल्लो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
1: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
0: मोबाइल 98470-73308, 98175-92103।
2: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
3: फोन 078-540-6626, मोबाइल 98570-87626 र 98419-15105।
4: स्थानीय विषयवस्तुमाथिको विश्लेषणात्मक प्रस्तुति सामुदायिक गतिविधिबाट मनिषा ढकाल काफ्लेको नमस्कार। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बजिसकेको छ। सामुदायिक गतिविधि तपाईँले हरेक दिन साँझ 6:30 बजे र

0: एक दिन बिहान 7 बजे सुन्न सक्नुहुनेछ। आजको सामुदायिक गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। अब समाचार विस्तारमा। आज महालम्बीहरू नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तिज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत बस्ने परम्परा छ। यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव पार्वतीको पूजा र उपासना गर्नाले सुख शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ। पौराणिक कथा अनुसार सत्ययुगमा हिमाल पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी थिइन्। पिता हिमालयले उनको इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई उक्त समस्या सुनाएकी थिइन्। पार्वती ठूलो समस्यामा परेको थाहा पाएपछि सखीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएर राखे। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी साथीहरूद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले सोही समयदेखि हरितालिका तिजको व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। यस अवसरमा महिलाहरू भेला भई खुसियालीका साथ नाचगान गर्ने गर्दछन्। तिजका गीतमा भगवानको भक्ति गाथाका साथै महिलाका आन्तरिक पीडा र मनोभावना अभिव्यक्त भएको पाइन्छ। संस्कृति भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी वा सखी भन्ने हुन्छ। सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीका रूपमा पाएकी हुनाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास छ। यसै सन्दर्भमा मध्यबिन्दु एफएम 101 MHz हरेक वर्ष हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष भने भदौ 10 गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको हुँदा सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एवं सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ यस वर्ष तिज विशेष कार्यक्रम सञ्चालन नगरिएको मध्यबिन्दु एफएम 101 MHz अध्यक्ष एम कला बस्यालले जानकारी दिनुभयो। साथै उहाँले कार्यक्रम गरी हर्ष उल्लास नगरिए तापनि सम्पूर्ण नारीहरूमा हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभएको छ। कावसुती 14 थारू डाँडामा अटो र मोटरसाइकल आपसमा ठोकिँदा 2 जना घाइते भएका छन्। आइतबार दिउँसो करिब 4:15 बजे डन्डाबाट थारू डाँडातर्फ जाँदै गरेको बागमती प्रदेश 01003H1577 नम्बरको अटो दायाँतर्फ मोडिने क्रममा सोही दिशातर्फ जाँदै गरेको LU51P8452 नम्बरको मोटरसाइकलसँग ठोकिएको हो। दुर्घटनामा मोटरसाइकल चालक मध्यबिन्दु एक निवासी 39 वर्षीय सुनिल लाल कुमार र मोटरसाइकलमा पछाडि सवार स्याङ्जाको वालिङ 10 निवासी 43 वर्षीय शान्ति कुमार घाइते हुनुभएको छ। निर्माणधीन नवलपुर सदरमुकाम आयोजनाले परापूर्वदेखि चर्चिँदै आएको मूल बाटो बन्द गरी कम्पाउन्ड वाल निर्माण गर्ने योजना अघि बढाएपछि आक्रोशित स्थानीयले सडक र न्यायालय दुवैतिरबाट सङ्घर्ष चर्काउने भएका छन्। आइतबार उनीहरूको वृहत भेलाले राजु गौतमको संयोजकत्वमा 11 सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ। स्थानीयको अवरोधको कारण बाल निर्माण क्षेत्रबाट हेभी इक्विपमेन्ट हटाइएको छ। नवलपुरको नमुना सदरमुकाम निर्माण सम्बन्धी कार्य चितवनको सगन सहरी तथा भवन निर्माण आयोजनाले हेर्दै आएको छ। कावसुती नगरपालिका तीनमा नमुना सदरमुकाम निर्माण कार्य भइरहेको छ। पुरानो कावसुती बजारबाट हसौरा जाने मूल बाटो नै बन्द गर्ने गरी आयोजनाले निर्माण कार्य अघि बढाएको छ। स्थानीयले सदियौंदेखि चर्चिँदै आएको मूल बाटो बन्द गरेकोमा त्यसको कडा प्रतिकार गरिने संयोजक राजु गौतमले चेतावनी दिनुभयो। आयोजनाले शुक्रबार स्थानीयको सिंचाई पाइप काटेर छेत विच्छेद पारिदिएपछि उनीहरू अत्यन्त आक्रोशित भएका छन्। वर्ष दिन अघिदेखि सगन सहरी तथा भवन निर्माण आयोजना चितवनका कार्यालय प्रमुख कृष्ण महर्जनलाई सो ठाउँमा प्रवेशद्वार बनाउन केन्द्रलाई सिफारिस गरिदिन स्थानीयले अनुरोध गरेका थिए। तर महर्जन आफैले अन्तिम निर्णय गर्ने जस्तो गरी यसबारेमा कुनै पहल नगरेपछि जनता आक्रोशित भएका हुन्। महर्जनका पारदर्शिता नभएको स्थानीयको आरोप छ। सो ठाउँमा प्रवेशद्वार बनाइदिन आयोजनालाई कावसुती नगरपालिकाले लिखित सिफारिस गरेको छ भने नवलपुरका पूर्व प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे सकारात्मक रहनुभएको थियो। यसैबीच नवलपुरका प्रतिनिधि सभा सदस्य मनिष खनाल र राजन गौतमलाई स्थानीयले त्यहाँको समस्या अवगत गराएका छन्। ज्योति कुञ्ज सामुदायिक वनको 186 बिगाह जमिनमा 4 अर्बको सदरमुकाममा भवनहरू निर्माण भइरहेका छन्। आफैले स्थापना गरेर संरक्षण गरेको ठाउँमा आफै प्रवेश गर्न नपाउने गरी आयोजनाले कम्पाउन्ड वाल निर्माण गर्न लाग्दा स्थानीयहरू भड्किएका हुन्। जनताले घर दैलोबाट पैसा उठाएर विद्युत प्राधिकरणमा 50,000 धरौटी राखेर रा डिप बोरिङ सञ्चालन गरेको ठाउँमा आयोजनाले विद्युत आपूर्ति गरेको छ। निर्माणधीन सदरमुकाममा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिको भवन अन्तिम चरणमा पुगेको छ। त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुला कार्यालय, प्रधानमन्त्री कृषि कार्यालय, आवासीय भवनहरू, सभाहाल र सगन सहरी तथा भवन निर्माण आयोजनाको फिल्ड कार्यालय पनि निर्माण सम्पन्नको चरणमा रहेको छ। आइतबारको वृहत भेला ओडाध्यक्ष डोरमान गिरीको अध्यक्षतामा बसेको थियो। जनताहरूको सुख दुःखमा सधैँ आफूले साथ दिइरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। मध्यबिन्दु 10 अरुण खोलाका समाजसेवी तथा खानेपानी अभियन्ता स्वर्गीय क्यालाल बहादुर थापा मगरको शालिग अनावरण गरिएको छ। अरुण खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले कार्यालय परिसरमा स्थापना गरेको शालिगको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले अनावरण गर्नुभएको। अरुण खोलामा खानेपानीको सुरुवातसँगै स्वर्गीय थापा मगरको योगदान जोडिएको छ। 2042 सालदेखि यस क्षेत्रमा खानेपानीको विकासका लागि सक्रिय रहनुभएका उहाँले जीवनको अन्तिम समयसम्म पनि खानेपानीको व्यवस्थापन र विकासका लागि निरन्तर योगदान पुर्याउनु भएको थियो। खानेपानीको पहुँच विस्तार तथा समुदायको हितका लागि उहाँले पुर्याउनु भएको योगदानलाई स्थानीयवासीले महत्त्वपूर्ण रूपमा स्मरण गर्दै आएका छन्। अरुण खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख अधिकारी प्रमुख अतिथि तथा मध्यबिन्दु 10 का ओडाध्यक्ष रणबहादुर थापा छेत्री विशेष अतिथि रहनु भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वर्गीय थापा मगरले खानेपानी तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। सहभागीहरूले उहाँको योगदानलाई अरुण खोलाको खानेपानी विकासको इतिहाससँग जोडिएको महत्त्वपूर्ण योगदानका रूपमा स्मरण गरेका थिए। समितिका अध्यक्ष भट्टराईले स्वर्गीय थापा मगरको सत्कर्म र योगदानलाई संस्थाले सदैव स्मरण गर्ने बताउनुभयो। उहाँको योगदानको सम्मान तथा भावी पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले शालिग स्थापना गरिएको समितिले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै सडक आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवत जावत गराएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याउने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भार वहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध थियो। त्यस यता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आवागमन गरिरहेका थिए। बिहान 7 बजेको सामुदायिक गतिविधिमा समाचारको सिलसिला अझै जारी छ, तर एकैछिन व्यावसायिक विश्राम।
1: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
2: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
3: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 BP मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
2: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
1: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 BP मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98 1 29 0 40 31
3: र 97 4 93 81 588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
0: एकैछिनको व्यावसायिक विश्राम पछि अब बाँकी समाचार। नेपाल सरकार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले निर्माण गरेको 400 KV विद्युत प्रसारण लाइन अन्तर्गत नलपरासीको 18 किलोमिटरको अन्तर्देशीय विद्युत प्रसारण लाइनको पूरा भएको छ। नलपरासीको सुनौल नगरपालिका 13 सूर्यबस्ती स्थित न्यू बुटोल सब स्टेशनबाट नेपाल भारतको सीमा नाकाको अन्तिम बिन्दुमा रहेको पालिनन्दन गाउँपालिका 1 महेशपुरसम्मको प्रसारण लाइनको निर्माण काम पूरा भएको हो। एमसीए नेपालले हिजो सब स्टेशनमा 1 कार्यक्रमको आयोजना गरी निर्माण सम्पन्न भएको जानकारी दिएको हो। निर्माण सम्पन्न भएपछि निर्माण कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड भारतका सहायक निर्देशक राजीव कटुवालले एमसीए नेपालका कार्यकारी निर्देशक खडक बहादुर विष्टलाई प्रसारण लाइनको साङ्केतिक टावर हस्तान्तरण गर्नुभएको थियो। सुनौल रामग्राम नगरपालिका हुँदै पालिनन्दनको 10 गजा नजिकसम्म पुगेको यस खण्डमा 53 टावर निर्माण गरिएको छ। एमसीए नेपालले निर्धारित समयमै निर्माण पूरा भएको जनाएको छ। प्रसारण लाइनको निर्माण सम्पन्न भएसँगै नेपालतर्फ एमसीए नेपालले गर्नुपर्ने सीमापार विद्युत प्रसारण सम्बन्धीका निर्माण कार्य पूरा भएको छ। यस प्रसारण लाइन मार्फत नेपाललाई बढी भएको विद्युत भारत हुँदै बङ्गलादेश निर्यात गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो ऊर्जा पूर्वाधारले आगामी दशक भित्रमा 10,000 MW बिजुली निर्यात गर्नमा सघाउ पुर्याउने एमसीए नेपालले जनाएको छ। यो प्रसारण लाइनमा विद्युत प्रवाह गरी यसलाई सञ्चालन ल्याउनु अघि नेपाल भारत सीमापार विद्युत आदान प्रदानका लागि आवश्यक स्वीकृत प्राप्ति लगायतका बाँकी कामलाई अघि बढाइने एमसीए नेपालले जनाएको छ। प्रसारण लाइन विस्तारका क्रममा निर्माण गरिएका टावर मुनिका स्थानीयको जग्गाको मुआब्जा र तारमुनि पर्ने 23 दायाँ बायाँको क्षतिपूर्ति समेत दिइसकेको एमसिए नेपालले जनाएको छ। यो प्रसारण लाइनको निर्माण लागत करिब 1,30,00,000 अमेरिकी डलर रहेको छ। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपालका सञ्चालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो प्रसारण लाइनको निर्माणको काम सम्पन्न हुनु नेपालको विद्युत पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले नेपालको दीर्घकालीन विकासप्रति अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

गरिएको थियो। नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो प्रसारण लाइनले नेपाल र भारत बीचको सुदृढ विद्युत सञ्जालबाट प्राप्त हुने वृहत लाभ हासिल गर्ने दिशामा नेपाल एक कदम अघि बढेको बताउनुभयो। एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले नेपाल सरकारका प्राथमिकताहरू पूरा गर्न सन्दर्भमा एमसिए नेपालको प्रतिबद्धतालाई उजागर गरेको बताउनुभयो। एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फान्सिन कोले प्रसारण लाइनको काम सम्पन्न हुनुले साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दाको उदाहरणीय परिणाम भएको भन्दै आयोजना कार्यान्वयन अवधिमा सहयोग गर्ने स्थानीय समुदाय सहित सम्बन्धित स्थानीय तहहरूलाई धन्यवाद दिनुभएको थियो। यो परियोजनामा नेपाल सरकारबाट 19.70 करोड अमेरिकी डलरको लगानी र अमेरिकी सरकारको 55 करोड अमेरिकी डलर अनुदान गरी कुल 74.7 करोड अमेरिकी डलर लगानी छ। गत भदौ 10 गते आएको विनाशकारी बाढीले विभिन्न 12 वटा जलविद्युत आयोजनामा कार्यरत 909 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीबाट आयोजना संरचनामा क्षति पुग्नुका साथै ठूलो संख्यामा आयोजना क्षेत्रमा कार्यरत व्यक्ति सम्पर्कविहीन भएको विवरण सार्वजनिक गरिएको छ। रसुवामा बाढीबाट माथिल्लो त्रिशुली 1 र रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 निर्माणधीन अवस्थामा रहेको आयोजना हो। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रबन्धक रहेको यस आयोजनामा 538 जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। 878 जनाको सकुशल उद्धार गरिएको छ। त्यस्तै 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा रहेको आयोजना हो। रसुवागढी हाइड्रो पावर कम्पनी प्रवर्धक रहेको यस आयोजनामा 93 जना सम्पर्कविहीन भएका थिए भने 7 जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। रसुवाको भोटेकोसीमा भदौ 10 गते आएको बाढीका कारण 12 वटा ब्याङ्कका 17 वटा शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार 72 करोड 40 लाख बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढी कृषि विकास ब्याङ्कमा भएको छ। ब्याङ्कको एउटा शाखा ₹65 करोड क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा ₹1.56 करोड क्षति भएको छ। ग्लोबल आइएमई ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा ₹11 लाखको क्षति भएको छ। हिमालय ब्याङ्क एउटा शाखा प्रभावित हुँदा ₹75 लाखको क्षति भएको छ। लक्ष्मी सनराइज ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा ₹1.12 करोड को क्षति भएको छ। माछा पुछ्रे ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा ₹75 लाख तथा नबिल ब्याङ्क एउटा शाखा प्रभावित हुँदा ₹63 लाखको क्षति भएको छ। एसिया हुँदा ₹88 लाख र स्टेट ब्याङ्कका 3 वटा शाखा प्रभावित हुँदा ₹40 लाख क्षति भएको छ। त्यसै गरी एनएमबी ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा ₹4 लाखको क्षति भएको छ। प्रभु ब्याङ्कका 2 वटा शाखा प्रभावित हुँदा ₹53 लाखको क्षति भएको छ भने सानिमा ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा ₹63 लाखको क्षति भएको छ। प्रतिवेदन अनुसार बाढी प्रभावित क्षेत्रमा ब्याङ्क तथा वित्तीय सेवामा क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिकामा ब्याङ्कका 4 वटा शाखामा ₹67 करोड 13 लाखको क्षति भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकामा 11 वटा शाखामा ₹4 करोड 23 लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा ₹28 लाख, सोही जिल्लाको उत्तर गयामा एउटा ब्याङ्कमा एउटा शाखा प्रभावित हुँदा ₹75 लाखको क्षति भएको छ। उक्त रकम बाहेक पनि छुट्टै ₹19 करोड 59 लाख क्षति भएको देखिएको छ। प्रतिवेदन अनुसार नुवाकोटको विदुरमा ₹6 करोड 40 लाख, रसुवाको गोसाईकुण्डमा ₹9 करोड 53 लाख, कालिका गाउँपालिकामा ₹79 लाख र उत्तर गया गाउँपालिकामा ₹3 करोड 23 लाखको क्षति भएको छ। देशभर हाल मनसुनी वायुको प्रभाव

कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापी रेखा सरदर स्थान भन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशका अधिकांश भूभागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। सोमबार दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्छ। देशका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ। मधेस र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा चट्याङसहित वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको जोखिम छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। र अब खेल समाचार। जापानमा आगामी असोजमा हुने 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीका अन्य सदस्यमा सन्दीप लामिछाने, आसिफ शेख, अल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन कुमार झा, कुशल मल्ल, नन्दन यादव, ललित नारायण राजवंशी र शेर मल्ल छन् भने टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहनु भएको छ। यिनै प्रसङ्गसँगै स्थानीय विषयवस्तुमाथिको विश्लेषणात्मक सन्दर्भ सामुदायिक गतिविधि आजका लागि यही सकिन्छ। तपाईँसँग पनि समुदायमा भएका कुनै गतिविधि छन् भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ, जसका लागि टेलिफोन नम्बर 078-540-613 सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो news.radio.midpoint@gmail.com। हौस् त, सामुदायिक गतिविधिबाट प्राविधिक साथी राजनसँगै म निशा ढकाल काफले बिदा चाहन्छु। नमस्कार।

0: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
1: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
0: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
1: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
2: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
0: अब तपाईँको सन्तानको सपना टाढा छैन।
3: आमा क्लिनिक प्राली, कावसती 8 फिल्म हल चोक ठीक अगाडि।
2: सम्पर्क नम्बर 97688 80286, फोन नम्बर 078595948।

0: यस राशिफलको साथमा कावासोतीकै विश्वासिलो भरपर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचुली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
1: प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर।
0: मोबाइल 9847073308, 9175792103।
2: तिथि मिति राशिफल
3: वृश्चिक राशि।
4: तपाईका आफन्तहरुको

0: कार्यक्रमहरू र सम्पूर्ण जानकारीहरूको एकमुष्ट प्रस्तुति कार्यक्रम शुभ प्रभात। तपाईँको आफन्तहरूको जन्मदिन तथा स्थानीय स्तरमा कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म हाम्रो स्टुडियोको टेलिफोन नम्बर 078-540-613 मा फोन गरी टिपाउन सक्नुहुन्छ।
1: मात्र रेडियो मध्यबिन्दु FM 101 मेगाहर्जमा।

0: नमस्कार, शुभ प्रभात अनि शुभ दिन। दैनिक बिहानी कार्यक्रम शुभ प्रभातको प्रखाइमा बसिराख्नु भएको सम्पूर्ण तपाईँलाई हृदयबाट नै स्वागत गर्नको लागि सधैँको दिनहरू जस्तै आज पनि हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट मलाई साथ दिइरहेका छन् मित्र राजन अनि म छु तपाईँको मनको साथी राजेश। सामुदायिक रेडियो मध्यबिन्दु एफएम 101 MHz यतिबेला तपाईँ सुन्दै हुनुहुन्छ। संसारभर इन्टरनेट अनलाइनबाट पनि तपाईँ हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ। निरन्तर हामी तपाईँसँग सँगै रहन्छौँ र तपाईँ पनि हामीसँग सँगै रहनुहोला भन्छौँ। तपाईँको गाउँटोल, छरछिमेक र कहीँ कतै कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई फोनबाट टिपाई दिन सक्नुहुन्छ। कुनै घटना समाचारहरू छन् भने पनि 078-545-613 फोन गरेर टिपाउन सक्नुहुन्छ। आउनु सबै नै कुराकानी र जानकारीहरू सँगसँगै तपाईँलाई लैजान्छु। म शुभ प्रभातको पहिलो स्तम्भ हो तिथि मितिबाट जानकारी गराउनतर्फ। आज मिति 2083 साल भदौ महिनाको 29 गते सोमबार, तदनुसार सन् 2026 सेप्टेम्बर 14 तारिक भदौ शुक्ल पक्ष तृतीया तिथि, नेपाल सम्मत 1146 र सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त भने साँझ 6:09 हुनेछ। र सँगसँगै आज हरितालिका तीज, राष्ट्रिय धर्मसभा दिवस, राष्ट्रिय बाल दिवस, गणेश चतुर्थी व्रत र सँगसँगै आज हिन्दू दिदीबहिनीहरू अथवा महिलाहरूले विशेष गरेर हरितालिका तीज मनाउने गर्नुहुन्छ र आज देशैभर यो पर्वलाई मनाइरहेको हामी देख्न र सुन्न पनि सक्छौँ। हरितालिका तीजको यो अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई रेडियो मध्यबिन्दु एफएम 101 MHz परिवारको तर्फबाट धेरै धेरै शुभकामना। र आउनु सबै नै कुराकानी र जानकारीहरू सँगसँगै तपाईँलाई लैजान्छु। म शुभ प्रभातको अर्को नियमित स्तम्भ हो आज तपाईँको दिन कसरी व्यतीत हुन्छ, राशिफलले तपाईँको दिन र भाग्यलाई के कस्तो बताउँछ त्यो जान्नको लागि लाग्छौ हामी राशिफलतर्फ। राशिफलको पहिलो राशि मेष राशि र मेष राशि हुने आज तपाईँको दिन घर निर्माण वा ठेक्कापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल पनि मिल्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ र समयमा कार्य सम्पादन नहुनाले मन अशान्त रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धनलाभको पनि योग रहेको छ। मिथुन राशि, आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मनज्ञ लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा तारिफ योग्य कार्यले प्रशंसा पुर्याउनु हुनेछ भने मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ। कर्कट राशि, स्वरोजगारको लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसरहरू हात लाग्ला। कृषि वा पशुधनमा हानि हुने सम्भावना रहेको छ। नोकरी वा पेसामा सकारात्मक सोचले अगाडि बढ्नु राम्रो र सफलता पनि मिल्नेछ। सिंह राशि, धार्मिक सम्मेलनमा जाने अवसर मिल्नेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरू लिन सकिनेछ। मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ। कन्या राशि नोकरी वा पेसामा उच्च अधिकारीहरूबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढेर जानेछ। शेयर बजारको लगानीबाट लाभ पनि मिल्ला। व्यापार व्यवसायमा आय स्रोत आज बढेर जानेछ।
1: तुला राशि
0: कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोधे भन्दा बढी सल्लाह नदिनुहोला। व्यापार व्यवसायमा लगानी थप्नु पर्ने परिस्थिति आउन सक्छ र केही काम गर्दा विचार पुर्याउनुहोला। वृश्चिक राशि। कार्यक्षेत्रमा अरूको जिम्मेवारी वहन गर्नु पर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोका मिल्न सक्ला। व्यापारमा सरल र परोपकारको भावना लिएर अगाडि बढ्नु, सफलता पनि मिल्नेछ। धनु राशि। साहस र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मेलझोलमा समय बित्नेछ। मेहनतले इच्छा र आकांक्षा पूरा हुनेछन्। धर्म कर्मतिर रुचि बढेर जानेछ। घर परिवारमा सन्तोष रहनेछ।
1: मकर राशि।
0: उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ भने पुरुषार्थले कार्यमा सफलता दिलाउनेछ।
1: कुम्भ राशि।
0: काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ। मेहनतको सानो फल आजैबाट देखिन सक्छ। भावना दबाएर नराखी व्यक्त गर्नुहोला। साथीहरूको भावनाको पनि कदर गर्नु राम्रो हुनेछ।
1: र राशिफलको अन्त्यमा मीन राशि
0: नयाँ र कल्पनाले मनोत्साहित बनाउँछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। अनावश्यक खर्चमा नियन्त्रण राख्नु राम्रो होला। मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ। दैनिक बिहानी कार्यक्रम शुभ प्रभात तपाईँ सुन्दै हुनुहुन्छ। शुभ प्रभातको यो बिहानी तपाईँ मास र धेरै भन्दा धेरै जानकारीहरू लिएर आउने गर्छौ र राख्ने गर्छौं। र यति बेला मैले तपाईँको लागि राखेको जानकारी तिथि मिति सँगसँगै राशिफल बाँध्यो कि आज तपाईँको दिन कसरी व्यतीत हुन्छ भनेर। राशिफलले जे जस्तो बताए तापनि तपाईँ राम्रो सोच र राम्रो विचारको साथमा हुनुहुन्छ र कुनै कुनै नयाँ काम गर्न खोज्नु भएको छ भने आजको काम आजबाट र अहिलेबाट नै सुरुवात गर्नुहोला। पक्कै पनि तपाईँले गर्न खोज्नु भएको हरेक राम्रा कामहरूले सफलता प्राप्त गर्नेछन्। र हामी पनि भगवान्सँग यही प्रार्थना गर्नेछौँ कि तपाईँले गर्न खोज्नु भएको हरेक राम्रा कामहरूले सफलता प्राप्त गर्दै जाओस्।

आज जन्मदिन पर्ने यहाँहरू सबैलाई धेरै धेरै लाखौँ लाख लाखौँ लाख जन्मदिनको शुभकामना हुन्छौँ। यहाँहरूको साथीभाइ इष्ट मित्र आफन्तजन कसैको पनि जन्मदिन परेको छ भने 0785 4730 र 0785 4730 दुईवटा फोन लाइनहरू खुला रहेका छन्। यहाँहरूको चाहिँ जन्मदिनको शुभकामनाहरू यहाँहरूले टिपाइ दिन सक्नुहुन्छ र त्यस्तै पत्रचार गर्न चाहनुहुन्छ भने सामुदायिक रेडियो मध्यबिन्दु एफएम 101 MHz पोस्ट बक्स नम्बर 1 कावासोते 3 सभापति चोक यहाँहरूले लेखेर पनि पठाउन सक्नुहुन्छ। र हामी तपाईँले पठाउनुभएका पत्रहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ र जन्मदिन पर्ने यहाँहरू सबैलाई धेरै धेरै शुभकामना पनि भन्छौँ। जति पनि कामना व्यक्त गर्नुभएको भएको छ सम्पूर्ण घर परिवार इष्टमित्र आफन्तजन सबैजनाको तर्फबाट धेरै धेरै लाखौँ लाख जन्मदिनको शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि उहाँलाई धेरै धेरै लाखौँ लाख जन्मदिनको शुभकामना। जति पनि साथीहरूको जन्मदिन छ यहाँहरू सबैलाई रेडियो मध्यबिन्दु एफएम 101 MHz परिवारको तर्फबाट धेरै धेरै धेरै लाखौँ लाख लाखौँ लाख जन्मदिनको शुभकामना भन्छ। र पनि साथीहरूको जय धेरै धेरै चाहना भन्छौँ। र सुरज मरासिनी यति बेला जन्मदिन परेको छ र आज परेको यो जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै लाखौँ लाख जन्मदिनको शुभकामना व्यक्त गर्न चाहनुभएको छ। सम्पूर्ण घर परिवार इष्टमित्र आफन्तजन सबैजनाको तर्फबाट भन्नुभएको छ हाम्रो उहाँलाई धेरै धेरै लाखौँ लाख जन्मदिनको शुभकामना। आज जन्मदिन पर्वलाई धेरै धेरै लाखौँ लाख शुभकामनाले शुभ प्रभाव आजको यो बिहानी बसमा तपाईँ

0: कान्छीकी आमा, यो पाली कान्छीको बिहेमा गहना चार गर्नु भएको छ त, अनि हरै पनि तिलहरी बनाउने र
1: सोच्दैछौ कि पुरानै भजु
0: लौ थाहा पाउनु भएको छैन र दिपसले त अपति चोकमा आर्स खोलेको छ नि।
1: ए 35 क भयो, अब टाइ परेन, ज्वेलर्समै जान्छु।
2: हो तपाईँ हाम्रै सहर कावा विस्तार गर्दै ज्वेलर्स पैतृक विश्वास बोकेको डेढ गाउँ सुनसी पसलको नयाँ शाखा अब आन्द्र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स कावा सभापति चौपुर, फोन 0785595979, मोबाइल 98614562233।
0: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
3: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशी राजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 0785484, मोबाइल 98470436390।
4: हेर न नितु, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
0: किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न जाऊ न, एकै दिनमा सबै काम बन्छ।
4: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा?
0: हाम्रै कावतीमा रहेको

0: साधारण कम्प्युटरमा त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
1: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
0: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
1: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 0785450558, मोबाइल 9857405527 र 9845383927।
0: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी। नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
2: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
0: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
2: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
0: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
0: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
2: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
0: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
2: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
0: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
2: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सफल अपरेसन छ।
0: प्रत्येक पेट तथा जर सर्जन द्वारा पेटा, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
2: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0785450531, मोबाइल 9857400031 र 9841979893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
3: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चमेर हैरान गरेकी छिन् के मलाई।
4: हजुर, र कसलाई भन्नु त दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
0: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नु
3: सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल, कावासोती 2 बीपी मार्ग नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9891040131
0: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको छनोट, लक्ष्मी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
5: होइन हौ पुनको,
6: हेर्नु न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
5: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
0: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
5: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको

0: दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना पित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
1: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849066984।
2: हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
3: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
2: भर्खरै मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
3: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
4: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
3: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
5: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावाश्रुति 8, नवलपुर, फोन 078-45-182, 078-45-050।
6: घर झिलिमिली भयो भनेर बरु चोरी फुरी देखाउँदै हाँसिरहेछस् त।
7: लोड सेडिङलाई पनि मैले त ढुक्का ल्याएँ भन्ने कुटी हान्ने। त्यही इन्द्रचोकको पर्जोर इन्टरप्राइजेसमा सस्तोमा सोलर र इन्भर्टर पायो, त्यही भए ल्यायो, उज्यालो छायो भन्ने मुटी हाँसेर मर्ने भयो बा।
0: यहाँ सोलर ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस, कावसति इन्द्रचोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भूषाल।
8: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
9: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
10: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
11: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी सोती 2 थाना चोकाईको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
10: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासुती 2, थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 078-45-790, मोबाइल 9847-53-410, 9843-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
12: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
13: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्, बाई बाई।
12: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
13: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
0: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
12: अब तपाईँको सन्तानको सपना टाढा छैन,
14: आमा क्लिनिक प्राली, कावसुती 8, फिमोचोक ठीक अगाडि।
0: सम्पर्क नम्बर 97688-80-286, फोन नम्बर 078-45

0: 5595948
1: सन्तान सबैका लागि सम्भव छ।
2: हजुर यो हात धुँदा राम्रो हो, यसो टोयलेट बस्नु भनेर छिरे कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस?
3: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधी हलचोकमा खुल्या छ त आशिक चाइल्ड सेनेटरी, तपाईँको छोरा बनाउँदै छन् के रे, त्यहाँ सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
4: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ, होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनिटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
5: र 98577185010।
6: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
7: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
8: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सानो हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
7: हुन्छ दिदी, म नयाँ ट्रेड आधुनिक डिजाइनका गहना बनाउन त्यही जान्छु।
6: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका डिजाइनका हल्कादेखि हेभीसम्म एवं सरकारका गरगना पाइनुका साथै अधार पनि तयार गरिन्छ। तिमीको सगरमाथा पसल, कावासुई बीपी मार्ग, बलपुर। प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98129040431
8: र 97493188। स्तर र भरोसा उत्तम छ नोट, लक्ष्मीको सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
9: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा हेर त, ठगेछ यार मलाई त।
10: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ।
9: ए ल, हिँडिहाल केउरनी चस्मा पसलमा, दामी चस्मा लिगिहाल्नु। सेवाहरू जुन कम्पनीका सन ग्लास, पावर चस्मा बिक्री, पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ। सम्पर्क केउरेनी चस्मा पसल, कावासुती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98668 56708, 98054-0135।
11: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दा तपाईँकै घर आँगन कावासुती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकेडमी।
12: मध्यबिन्दु समय सूचक,
13: मध्यबिन्दु समय सूचकको साथमा
11: कावासुतीकै
14: विश्वासिलो, भरपर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल, कावासुती थाना चोकबाट 50 मिटर भित्र।
15: प्रोप्राइटर भीमराज सदाशंकर, माया सदाशंकर।
14: मोबाइल 98470-73308, 98175-92103।
16: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासुती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
17: फोन 0785406626, मोबाइल 98577-87626 र 98419-15105।
12: मध्यबिन्दु समय सूचक,
18: यति बेला बिहानको 8 बजेको छ।
19: It's 8 AM.
11: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन, तपाईँकै घर आँगन कावासुती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकेडेमी।
20: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी, सेल्फ मेकअप, हेयर ट्रान्सफर्मेस, ब्राइडल एन्ड पार्टी पेज, मेडिकेयर तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
11: सम्पर्क नाइसी ब्युटी एकेडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगर।

0: नगरपालिका छ नवलपुर प्रोप्राइटर गंगा काफले मोबाइल 9824275393 9964465190
1: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो
2: श्रीमतीलाई गहना किन्नु छ आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेछु
3: काबासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने त्यति मात्र होइन नि श्रीमतीज्यू हिरा जडित गहना पनि पाइने त्यस्तो ठाउँ चाहियो नि हामीलाई त
4: मैले तपाईँका सबै समस्याहरू सुने हिजो हामी पनि काबासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ तपाईँ पनि त्यही जानुहोस् त्यहाँका विशेषताहरू नि अर्जुन भाइ 20 वर्षदेखि थाना चोकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न साटफेर गर्दा कुनै किसिमको लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवबाट तयार पनि गरिँदो रहेछ कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ
0: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल काबासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा प्रोप्राइटर गोविन्द सुनार ती सुनार फोन 0785 4790 मोबाइल 53400 9843755911 पुनः लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि भवनमा सरेको जानकारी गराइन्छ
1: ए सरिता बहिनी कता पुगेर आउनुभयो
5: यसो बजारसम्म पुगेर आएको नि दिदी घर त बनाए तर टाइल छान्नै सकिन कता राम्रो पाइन्छ नि
1: यति कुरा पनि थाहा छैन टाइल भनेपछि त कावन हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त
6: हो दिदी बहिनीको गफ मैले पनि सुने है गुणस्तरीय फ्लोर टाइल वाल टाइल मार्बल ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि
5: ए डिजाइन पनि राम्रा छन् र भाइ
6: नयाँ डिजाइन मजबुत क्वालिटी र उचित मूल्य सबै ठाउँमा पाइन्छ
5: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए हाम्रो घर त झनै चम्किने भयो
1: हजुर हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल राजस्थानी मार्बल ग्रेनाइट सबैका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथ सेनेटरी सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
0: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स काउसुती 3 हलचोक नवलपुर प्रोप्राइटर पिताम्बर शर्मा निशान भट्टराई तारा मोबाइल 9847424242 र 9893925050
5: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी
1: अब गर्मी पनि बढ्दै गयो घरमा एउटा एसी नलै भएन फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई
6: ल ल मैले बुझेको छु क्या त्यसैको लागि त म आज सुलभमा जाँदैछु
1: किन हो सुलभमा जाने के पाइन्छ र त्यहाँ
6: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या त्यहाँ त एसी फ्रिज वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ
1: ए हाम्रो नजिकै यस्तो गजै
6: त्यति मात्र हो र त्यहाँ त लाइट बिजुली सामान पाइनुका साथै वायरिङको पनि सुविधा
1: उसो भए अहिल्यै गइहाल्नुहोस्
7: सुलभ इन्टरप्राइजेज कावासोती 3 थकाली चोक प्रोप्राइटर गणेश मोबाइल 9863059318
1: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको काबासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला
3: यी सबै गरगहना त हाम्रै काबासोतीमा रहेको भीमदेवचुली सुनचाँदी ज्वेलर्समा सधैँ छ नि त्यहाँ त सुनको सिक्री ब्रासलेट बाला मंगलसूत्र रानीहार झुम्का तिलहरी औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि त्यति मात्र कहाँ हो र यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि
1: ए हो र दाई ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला काबासोती कहाँनिर होला दाई पसल
3: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुनचाँदी पसल छँदैछ नि अब अरू कतै जानै पर्दैन नि जाने पनि होइन
5: सम्पर्क मोबाइल 9847073308 9175992103 र 9806739792 प्रोप्राइटर भीम सदाशंकर माया सदाशंकर र एलेक्स सदाशंकर पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ

0: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
1: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
0: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
1: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
2: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
0: अब तपाईँको सन्तानको सपना टाढा छैन।
3: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
2: सम्पर्क नम्बर 97688 80286, फोन नम्बर 078595948।
1: सन्तान सबैका लागि सम्भव छ।
4: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासुतीमा खुलिसक्यो
5: गणपति मिष्ठान्न भण्डार।
4: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
6: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्। कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
4: फोन 078540626, मोबाइल 98570087626 र 98419151005।
7: कान्छी के आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
8: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
7: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
8: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
6: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स, 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स, कावासोती 3, सभापति चोक, नवलपुर। फोन 078595948, मोबाइल 98614562233।
7: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
9: हेलो हेलो, लौ ननी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
10: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
9: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
10: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
11: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इकोकार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
10: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
12: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोनी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावासोती 8, नवलपुर। फोन 078540182, 078541050।
13: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
14: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भए पाली भगवान सारे भा सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
15: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर। रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाए जस्तो भा।
14: मेरो नातिले धेरै निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
13: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
16: फोन नम्बर 056-59-59-54
17: र मोबाइल 98-451-81-115।
18: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
19: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
20: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
21: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
22: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
23: गणपति मिष्ठान्न भण्डार।
4: हामी कहाँ घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ, जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लग नास्ताको राम्रो व्यवस्था साथै फ्री होम डेलिभरीको समेत।
23: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर,
22: फोन 078-540-626, मोबाइल 98-570-87-626 र 98-419-15-105।
24: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
10: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
24: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
10: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
24: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
24: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
10: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
24: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
10: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
10: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
24: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
10: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी खुकुरी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हात खुट्टाको चोट पटक सुन्निने तथा हात खुट्टा झमझमाउने मेरुदण्डको नसा च्यापिएको युरिक एसिड बाथ रोग जन्मजात लुलो लङ्गडो शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
24: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या शरीरमा भएका गाँठा गुठी

0: पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
1: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर। फोन 0878-545-531, मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
2: मेरो मलाई राम्रो डिजाइनको एक सेट गहना बनाउनु छ, तर आजकल नयाँ डिजाइनका गहना खोज्नै गाह्रो भइसक्यो है।
3: त्यो त पुरानो कुरा भए प्रतिभा, म त सधैँ जाने एउटै ठाउँ जुन सबैले जानेको भरपर्दो पसल छ नि।
2: कहाँ हो र निरु, मलाई पनि भन न।
3: हाम्रै कावासती 2 थानाचुकमा रहेको बाबुराम एन्ड सन्स ज्वेलर्समा आधुनिक डिजाइनदेखि परम्परागत सम्मका सम्पूर्ण गरगहना र आकर्षक डायमन्ड हिराका गहना पनि पाइन्छ।
2: साँच्चै हो र? क्वालिटी कस्तो हुन्छ त?
3: क्वालिटीको चिन्तै नगर्नु प्रतिभा, 100% विश्वसनीय आकर्षक डिजाइन र उचित मूल्य, एकपटक गएपछि फर्किन मनै लाग्दैन।
2: ए हो र, अब त म गहना बनाउन अहिले नै जान्छु।
4: हजुर, हामी कहाँ विगत 30 वर्षदेखि निरन्तर तपाईँहरूकै सेवामा समर्पित विश्वासिलो र भरपर्दो बाबुराम एन्ड सन्स ज्वेलर्स, कावासोती 2 थानाचोक रेड हाउसमा तपाईँहरूको चाहना अनुसार रेडिमेड तथा अर्डर अनुसारका आधुनिक डिजाइनका गरगहना, 22 क्यारेटका गरगहना तथा आकर्षक डायमन्ड हिराका गहना शुद्धताको ग्यारेन्टी सहित बजार भावमै सट्टापट्टा सुविधा र आफ्नै कारखानामा उत्पादित स्टाम्प सहितका गरगहनाहरू उपलब्ध गराइन्छ। सम्पर्क बाबुराम एन्ड सन्स ज्वेलर्स, कावासोती 2 थानाचोक, नवलपुर। प्रोप्राइटर सन्तोष विश्वकर्मा, फुलमाया विश्वकर्मा। फोन 0875950014, मोबाइल 98-570-8732, 98-471-6119 र 98-471-6119।
3: तपाईको विश्वास, बाबुराम एन्ड सन्स ज्वेलर्स, आधुनिक डिजाइनका सम्पूर्ण गरगहना तथा उत्कृष्ट डायमन्ड हिराका गहना एकै ठाउँमा। आजै आउनुहोस्, आफ्नो सौन्दर्यमा थप चमक ल्याउनुहोस्।
5: होइन हौ पुन्टे, कता जान लागेको?
6: हेरौ न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
5: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
7: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइस,
5: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना टिप्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
6: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-00-832 र 98-439-6984।
8: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
9: अब पर्दैन अन्त बजार बजार डुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
8: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपीएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
10: सुन्नुहोस्, स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बिपी चोकबाट हाट बजार जाने बाटो।
9: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 0875140012, मोबाइल 98-470-74-697।
11: Habels, Low Wage, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Novel Parasi ko adhikarik bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale tatha khudra mulle ma paincha.
12: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
13: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
14: मैले तपाईँका सबै समस्याहरू सुने। हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
13: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 0785407090, मोबाइल 98470553410, 98473555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
15: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
16: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
15: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
16: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
15: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है।
16: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा।
15: ल उसो भए अहिलै गइहाल्नुहोस्।
17: इन्टरप्राइजेज कावासोती 3 मिटर, गणेश रिजाल, मोबाइल 9630593।

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँले ल्याइस?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857785010।
4: होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
5: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रर सिमेन्ट गिटी बालुवा ढुङ्गा दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झटै नभइकन ठ्याक्क ठुक्क भइदिएको।
6: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिलिमहल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाँटी, टाइल, रङरोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी बालुवा ढुङ्गा निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
7: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
8: भण्डारी इन्टरप्राइजेस फिल्महल चोक, शिव मन्दिर 2। फोन 0785409909, मोबाइल 9987046603, 9987406603।
9: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
10: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी? हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
11: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
10: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
9: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 9891040031
11: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।

हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट। एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासुती थाना चोकको A to Z मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9898-65942 र 9948-80062। 400, 600 and

0: सुवासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरोनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
1: ए हो र, ल हिँडिहाल त केउरोनी चस्मा पसलमा। यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो।
2: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868656708, 9054501385।
4: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशी राजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउ रहने, रिङ्गा टल्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 0785408044, मोबाइल 9847046379।
5: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेछु।
9: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
10: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी गर्नुका साथै राशि अनुसारको पक्किँदो रहेछ।
11: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, ती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 0785407090, मोबाइल 9847053410, 9843555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
12: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर वसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा फार्मेसी सेवा ओपिडी सेवा ल्याब सेवा भिडियो एक्सरे सेवा

0: तपाईँलाई नेपाल कस्तो लाग्यो?
1: कस्तो राम्रो लाग्यो नेपाल। म यहाँ अस्ट्रेलियामा पढेर ठुलो मान्छे भएर नेपाल कस्तो यो गर्छु। म दिदी जस्तै।
0: तिमी दिदी जस्तै गर्छौ? तिमी के हुन्छौ त? अनि तिमी?
2: म डान्स सिक्छु।
0: हो, अनि तिमीहरू तिमी डक्टर तिमी डान्स सिक्छौ भएपछि तिमीहरूले फ्री सेवा दिनु नेपालमा सकेसम्म कहिले काहीँ च्यारिटी सोध्नु अनि यहाँबाट
3: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि? कावासुतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
4: यी सबै गरगहना त हाम्रै कावासुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक

0: बनाइन्छ नि, त्यहाँ त 22 क्यारेटका गरगना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, त्यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
1: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासोती कहाँनिर होला दाई पसल?
2: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
3: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39700 प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
4: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
5: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
6: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
5: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
4: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्का सम्भव एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 98129-0431
6: र 97-493-81588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट लक्ष्मीको सगरमाथा सुनचाँदी पसल। तपाईँको विश्वास हाम्रो पहिचान।
7: हेलो हेलो, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
8: हेलो हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको छ? बरु हिँडे जाउँ, ढिला नै एनपिआई कालीगण्डी लैहालौ। डाक्टर साहब, डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियू
9: छ नि। हा, आइसियूको पनि तपाईँ ढुक्क हुनुभयो। हुन्छ, त्यति मात्र होइन, मुटुको इको पनि सुविधा छ नि, आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
8: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
10: 24 हाइड्रोसिल हर्निया पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावासोती 8, नवलपुर। फोन 078-40-182, 078-41-050।
11: सोलर र इन्भर्टर पायो, त्यही भएर ल्यायो, उज्याले उज्याले छायो भन्ने, मुटे हाँसेर मर्ने भयो बा।
5: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस, कावासोती इन्द्रचोक। मोबाइल 98510-67650। प्रोप्राइटर पुरुषोत्तम भूषाल।
12: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
13: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय। के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
14: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
15: मलाई दम, खोकी, चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खाने भनेर। रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ, यसो भित्रपट्टि भन्ने दाह्रो खोज्दै

0: भएँ, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाए जस्तो भए।
1: मेरो नातिले धेरै निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपाली मात्र उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
2: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
3: फोन नम्बर 056-59-59-54
4: र मोबाइल 98-451-81-115।
5: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
6: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
7: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
8: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9849151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला बिहानको 9 बजेको छ।
7: इट्स

0: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेछु।
1: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
2: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
3: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078540790, मोबाइल 98470553410, 98473555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
4: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन। अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि हेर त अब।
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट। एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको A to Z मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9898 65 942 र 9848 80 62। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
2: गणपति मिष्ठान्न भण्डार।
1: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
3: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्। कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
1: फोन 078-546-6620, मोबाइल 98-570-87-6620 र 98-419-15-105।
4: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा हेर त, ठगेछ यार मलाई त।
5: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरोनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन।

0: ए हो र ल हिँडिहाल त केरुनी चस्मा पसलमा।
1: यो चस्मा खालेर अलिक दामी चस्मा लिइहाल्नु पर्यो।
0: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ। सम्पर्क केउरेनी चस्मा पसल कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98668 56708, 98054-0135।
2: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
3: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
4: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98214-27593, 98644-65190।
5: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर। तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हौ पुन्टे, कता जान लागेको?
2: हेरौ न, म त बिस्तारी बिरामी भए नि, बिरामी भएर नानगाडतिर जान लागेको नि।
1: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
3: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
1: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवाद, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड पुलचोक नारायणगढ।
2: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
4: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
5: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै
6: रोग बोकेर मर्छु कि जस्तो भएको थियो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ, यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
5: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
4: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
7: फोन नम्बर 056-59-59-54
8: र मोबाइल 9841-81-115।
9: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
10: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
9: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
10: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
11: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
9: अब तपाईँको सन्तानको सपना टाढा छैन,
12: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
11: सम्पर्क नम्बर 9768880286, फोन नम्बर 0785599048।
10: सन्तान सबैका लागि सम्भव छ।

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म?
1: तिमी पनि ह्यान्डसमै छौ।
0: विल यू म्यारी मी?
1: सपना, आफ्नो औकातको देख्नु पर्छ। तिमी त मेरो खुट्टामा राखे पनि सुहाउँदैनौ। हाई।

धेरै चोटि मरे, धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा जुटाएको छु, अध्ययारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ, दिन रात ढल्दै

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857785110।
4: ए सरिता बहिनी, कता पुगेर आउनुभयो? यसो बजारसम्म पुगेर आएको नि दिदी। घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
5: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावसती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
6: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
4: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
6: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
4: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
5: हजुर, हामी कहाँ इन्डियाको नम्बर वान कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर वान कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, काउसुती 3 हल चोक, नवलपुर। प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा। मोबाइल 9842 42 242 र 9893 25 050।
4: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
7: लाख्यो होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
8: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रड, सिमेन्ट, गिटी, बालुवा, ढुङ्गा, दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झट नभइकन ठ्याक्क ठुक्क भइदिएको।
9: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी, बालुवा, ढुङ्गा, निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
10: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
11: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक, शिव मन्दिर 2। फोन 0785409909, मोबाइल 9857404603, 9847607063।
12: हेर न, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
5: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
12: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
5: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
12: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
5: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ, साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
12: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2, नवलपुर। प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 0785405558, मोबाइल 9857404527 र 9845839927।
5: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
14: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
5: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
14: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
5: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
5: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
14: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
5: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
14: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
14: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
5: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
14: प्रत्येक दिन वरिष्ठ हाट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
5: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
14: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0878445531, मोबाइल 9857400031 र 9849798390। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
15: सोलर र इन्भर्टर पायो ल्यायो, उज्यालो उज्यालो छायो भन्ने
16: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज कावासोती इन्द्र चोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
17: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
18: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
19: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
18: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
19: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
18: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
19: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
18: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
20: सम्पर्क सुलभ इन्टरप्राइजेज कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863 59318।

0: हाम्रै बजार काबाचोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशी राजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू: मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गट लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, काबासोती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 078-540-844, मोबाइल 98-470-46-379।
1: हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
2: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
1: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
2: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
3: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
2: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
4: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, काबाश्रोती 8, नवलपुर। फोन 078-540-182, 078-541-050।
5: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
6: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
7: छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने चार खोज्दै गएँ, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
6: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
5: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
8: फोन नम्बर 056-59-59-54
9: र मोबाइल 98-451-81-115।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 98470-73308, 98175-92103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 078-540-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला बिहारको 10 बजेको छ।
7: AM
8: यो रेडियो मध्यबिन्दु।
9: आहा, कति राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
10: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस। यो सबै त्यहीबाट ल्याएको, तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
11: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासोती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 078-540-6585
12: र 98-570-87-510।
13: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
14: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रा डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
15: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
14: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
13: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 98-129-0-40-31
15: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
1: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
4: गणपति मिष्ठान्न भण्डार।
1: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
13: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
5: फोन 078-540-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105।
13: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन
12: भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा फार्मेसी सेवा ओपिडी सेवा ल्याब सेवा भिडियो एक्सरे सेवा इसिजी सेवा बाफ सेवा घाउ सफा टाका माइनर ओटी बिरामी निरीक्षण कक्षे सम्पर्क कावासोती सिटी क्लिनिक कावासोती 2 कुमारवती रोड नवलपुर मोबाइल नम्बर 98470568 र 98142073207

0: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावासुतीमा भर पर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
1: यी सबै गरगहना त हाम्रै कावासुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
0: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
1: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ। नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
2: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39700 प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा कावासुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रै बजार कावासुती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू: मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गटला लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठरोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासुती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 0785-48844, मोबाइल 98470-46309।
0: नवलपुर अस्पताल प्राली कावासुती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
4: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू: वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
0: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
4: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
0: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
0: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
4: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू: पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
0: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
4: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
0: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
4: प्रत्येक दिन वरिष्ठ हाड जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
0: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
4: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर। फोन 0785-45531, मोबाइल 98570-40031 र 98491-79893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
5: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
6: अब पर्दैन अन्त बजार बजार डुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा।

0: राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुते 8 हल चोक, नवलपुर।

0: प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
1: र 98570 87510।
2: हेलो हेलो, लौ नानी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
3: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
2: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
3: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
4: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
3: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
5: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोनी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स हाइड्रोसिल हर्निया पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावाश्रुति 8 नवलपुर, फोन 0785401182, 0785401050।
6: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
7: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
8: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
9: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 0785407090, मोबाइल 98470553410, 98473559911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।

0: डाइरेक्सन दिएर हो यार, के गर्नु,
1: मत करो ऐसे।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: कावासोतीकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचुली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 98470-73308, 98175-92103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 98570-87626 र 98419-15105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला बिहानको 11 बजेको छ।
7: It's 11 AM

0: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
1: गणपति मिष्ठान्न भण्डार।
0: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
2: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्। कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
0: फोन 078-546-626, मोबाइल 98-570-87-626 र 98-419-15-105।
3: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
4: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
3: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
4: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
3: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
4: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी,
3: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
4: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
3: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
4: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
3: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
4: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
5: हेलो हेलो, लौ नानी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
6: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
5: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
6: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
7: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
6: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
8: 24 घण्टा आकस्मिक सेवा, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हाड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर, फोन 078-545-182, 078-545-050।
5: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
9: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
5: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
10: हो, दिदी बहिनीको गफ मैले पनि सुने है, गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
9: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
10: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
9: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
5: हजुर, हामी कहाँ इन्डियाको नम्बर वान कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर वान कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, काउसुती 3 हलचोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 9842422 र 9693525050।
9: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
11: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
12: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
13: रेडियोमा प्रचार आयो, होइन अब जानु पर्यो एकचोटि के हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ, यसो भित्रपट्टि भनी टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
12: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
11: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
14: फोन नम्बर 056959954
15: र मोबाइल 9841581115।

0: कान्छीकी आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
1: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
0: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
1: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
2: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 078-595-579, मोबाइल 98-14-65-233।
0: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
3: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
4: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
3: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा, यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो।
5: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-686-56-708, 98-054-0135-85।
7: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू, मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मुर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गट लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठरोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बिपी चोक नवलपुर। सम्पर्क फोन 078-545-844, मोबाइल 98-470-46-300।
8: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
9: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
8: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98-214-27-593, 98-644-65-190।
0: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
10: होइन हौ पुन्टे, कता जान लागेको?
4: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगाडतिर जान लागेको नि।
10: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
0: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
10: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना टिप्त, नीलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
4: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512008323 र 98439066984।
11: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
12: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
13: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
12: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98470-53410, 98473-55911। पुनश यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।

0: घरी नाही जायचं का?
1: मी तुझी गर्ल जाने जी गर्ल, मी चमक छलो तू माझा किंग किंग किंग किंग.
2: हेर्न नि तू, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन. अब त दिक्क लागिसके यार.
3: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ.
2: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
3: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ.
2: ल, यो त गजब कुरा गर्यो तिमीले. अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु.
3: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ. साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
4: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 078-45-558, मोबाइल 98-75-40-527 र 98-415-83-927.
3: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी.
5: सोलर र इन्भर्टर पायो, त्यही भएर ल्यायो. उज्यालो उज्यालो छायो भन्ने मुटी हाँसेर मर्ने भयो.
6: यहाँ सोलर ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ. सम्पर्क प्रज्वल इन्टरप्राइजेस, कावासोती इन्द्रचोक, मोबाइल 98-510-67-650, प्रोप्राइटर पुरुषोत्तम भोसाल.
7: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्.

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: कामासोतीकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला मध्याह्नको 12 बजेको छ।
7: र श्रीलङ्कालाई हराउँदै महिला T20 एसिया कपको उपाधि भारतले जित्यो। दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने।

0: एसोस एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं हरितालिका तीज सम्बन्धी प्रसंगबाट हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन् आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुला भएपछि सहज भएको छ बिहान 7 बजेसम्ममा 9000 भन्दा बढी दर्शनार्थीद्वारा दर्शन भएको जनाइएको छ विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो तीजका गीत घन्किन्थे नाचगान दरखाने लगायतका कार्यक्रम हुन्थे तर गएको भदौ 10 बुटेको सिबारीका कारण यस वर्ष तीज खल्लो भएको जनाइएको छ विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा नुवाकोट धादिङ गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा रहेको छ बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन् बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन् भने झण्डै 5000 सम्पर्कविहीन छन् कतिपयका घर बगेका छन् आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भइरहेका छन् प्रधानमन्त्री वारेन्द्र शाहले रसुवाको भेटेको सिबारीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल थाल्नु भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नुवाकोट रसुवा धादिङ गोर्खा र तनहुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ छलफल बाढ़ी प्रभावित क्षेत्रमा विपदपछिको अवस्थाबारे समीक्षा अहिलेको परिस्थिति अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा केन्द्रित रहेको बताइएको छ छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमल सिन्हा अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ बेलकोट गढ़ी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन् त्यसै गरी रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छोदिङबो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन् गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइन मार्फत छलफलमा सहभागिता जनाउनु भएको छ धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा सिद्धल्ले गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक पनि छलफलमा सहभागी रहेका छन् तनहुको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबु खैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल सिन्हा साकार पनि प्रधानमन्त्रीसँगको छलफलमा छन् नेपाली कांग्रेसको शेरबहादुर सेवा समूहको बैठक आज बिहान बसिरहेको छ देउवा निवास चुनदेवीमा बैठक बसिरहेको नेता एनपी साउथले जानकारी दिएका छन् आइतबार बसेको गगन थापा नेतृत्वको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिने निर्णय गरेको थियो गत पुष अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबीच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ र डाक्टर शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई मानिरहेको छैन भने उनीहरूले आफूहरूका तर्फबाट एकपछि अर्को माग राख्दै आएका छन् देवा र डाक्टर शेखर समूहले राखेको 15 महाधिवेशनका लागि गत पुष मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिने र 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्ने माग राखेका छन् त्यो माग कार्य सम्पादन समितिले पूरा गरे पनि उनीहरू विशेष महाधिवेशनबाट आएको समितिले आगामी असोज 16 19 गतेसम्म गर्ने महाधिवेशन सहभागी नहुने बताइरहेका छन् दुई दिनदेखि काभ्रेको पनौती स्थित बनथली रिसोर्टमा जारी एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवश्यक बैठक आज सकिँदैछ कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेका दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबीच घनीभूत छलफल भइरहेको बताइएको छ एमाले सचिवालय बैठकले गत जेठ 10 गते उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिएको थियो गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका पास इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुनः आइतबार साँझ माइती घरमा तेज बनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजी निस्सी खोला तर्दै थिइन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो।
4: आहा, कति राम्रो टाइल मार्बल! अझै यो हात धुने भाँडो झनै कति राम्रो! ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि! होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
5: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस। यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
6: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
7: र 98577510।
8: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको! यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
9: हजुरलाई नभनेर कसलाई भन्नु त? साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
10: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
9: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
8: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 98129401।
10: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट लक्ष्मीको सगरमाथा सुनचाँदी पसल। तपाईँको विश्वास हाम्रो पहिचान।
2: भागेको नलगाट नगरपालिका 1 वडा अध्यक्ष धनबहादुर मोहरले बताएका छन्। बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरको डोल्पा सड़क पूर्ण रूपमा अवरुद्ध छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने करपचोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक करपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिएका छन्। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा जलवायु सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। पोखराको बसपार्क क्षेत्रका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागि हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा समिति समेत गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेकका अन्य वडामा 4 रोपनी भन्दा बढ़ी जग्गा भएको ठाउँलाई सिफारिस गरेको छ। रसुवा नुवाकोट धादिङका बाढ़ी प्रभावित परिवारका लागि भलेसिया स्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित 150 परिवारलाई इण्डक्सन चोलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। बाढ़ी तथा विपदबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहाराले बाढ़ी प्रभावित क्षेत्रमा विपदको पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा सयौं स्वयंसेवक परिचालनकर्ती आएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भुटेकोशी उदय त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। सरकारले भुटेकोशी बाढ़ी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढ़ी प्रभावित नागरिकको राहत पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा
11: लाख्यो होइन यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो ल हेर हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त होइन हो शेर दाजु कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो म त छक्क पो परे त
12: अब कुरो के भन्दाखेरिलाई काउसतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई र सिमेन्ट गिटी बालुवा ढुङ्गा दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ झन्झटै नभइकन ठ्याक्क ठुक्क भइदिएको
13: हजुर जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट रड जस्ता किलाकाटी टाइल रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी बालुवा ढुङ्गा निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्
14: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
15: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक शिव मन्दिर 2 फोन 0 78 45 909 मोबाइल 98 570 40 603 98 470 60 603
16: होइन हौ पुन्टे कता जान लागेको
17: हेरौ न म त बिस्तारी बिरामी भए नि बिरामी भएर नानगढतिर जान लागेको नि
16: लौ तलाई थाहा छैन निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि
18: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स फिस्टुला फिसर कब्जियत ग्यास्ट्रिक अल्सर सुगर प्रेसर नसा च्यापिएको प्यारालाइसिस
19: ढाड कम्मर दुखेको युरिक एसिड आमबाथ घुँडा तथा जोर्नीहरूको दुखाई मांसपेशीको दुखाई महिनावारीको गडबडी श्वेत प्रदर यौन दुर्बलता शीघ्र स्खलन दम पिनास माइग्रेन एलर्जी पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि ल सम्पर्क ठेगाना त नीलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढ
17: ए उसो भए म त लागे त्यतैतिर सम्पर्क 98512008 र 98449 66984
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरान इराक र टर्कीले मध्य पूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिएका छन्। त्यस्तै फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बांग्स मोरो स्वायत्त क्षेत्र को संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरात अघि कोटाबाटो शहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी र राजनीतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। अफगानिस्तानका नाबिनले भारतका 2 विकेट लिए भने अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सहरी तालिका 30 देशभरका शिवालयमा व्रतालुहरूको गुइँचो, बाढी प्रभावित क्षेत्रका साम सत्रपालिका प्रमुखसँग प्रधानमन्त्रीको छलफल, तत्काल चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित। कांग्रेस संस्थापनको निर्णयपछि धारणा बनाउन देउवा निवासमा इतर समूहको बैठक जारी। एमाले कार्यदल बैठक आज सकिँदै दुवै मतलाई एकीकृत गरेर एउटै प्रतिवेदन बनाउने तयारी। जाजरकोटमा बाढी आएपछि भेरी करिडोर अवरूद्ध, पोखरा बस पार्क एक महिनाभित्र खाली गर्ने तयारी। 18 ठाउँमा सुकुम्बासो व्यवस्थापन हुँदै मुस्ताङमा हुन लागेको जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 मृत्यु। घटनाको सामना गर्न द्रुत प्रतिक्रिया टोली परिचालन। मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्किएको आह्वान। र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो। दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
1: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
2: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
3: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
4: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे, सिनियर ल्याप्रोस्कोपी सर्जन, भरतपुर सेन्टर हस्पिटल, डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे, महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर वसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे, बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे, हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे, भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, ईसीजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर, मोबाइल नम्बर 98-470-05-608 र 98-142-07।

0: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको। कावासुतीमा भर पर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
1: यी सबै गरगहना त हाम्रै कावासुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
0: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
1: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
2: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39700 प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा कावासुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
0: नवलपुर अस्पताल प्राली कावासुती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
3: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
0: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
3: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
0: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
0: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
3: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
0: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
3: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
0: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
3: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
0: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
3: थप जानकारीका

0: लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फालफुल चोक नवलपुर, फोन 0878-545-531, मोबाइल 98-570-4001 र 98-491-79-93। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
1: हेलो हेलो लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
2: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
1: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
2: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
3: छ नि? हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
2: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
4: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर, फोन 0875-40-182, 0875-41-050।
1: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
5: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
1: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
6: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
5: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
6: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
5: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
1: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावासोती 3 हलचोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98-472-42 र 98-693-25-050।
5: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
7: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
8: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो, रूपाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
9: रेडियोमा प्रचार आयो, होइन अब जानु पर्यो एकचोटि के हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ, यसो भित्रपट्टि भनी टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
8: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
7: बिना अपरेशन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
10: फोन नम्बर 056-59-59-54
11: र मोबाइल 98-451-81-115।
12: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
13: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
12: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा शुरू भइसकेको छ।

0: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावासोतीमै आमा क्लिनिक फ्राली अत्याधुनिक प्रविधि अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने
1: प्रत्येक महिनाको शनिबार र आइतबार बाजोपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
2: अब तपाईँको सन्तानको सपना टाढा छैन।
3: आमा क्लिनिक प्राली कावासोती 8 फिमल चोक ठीक अगाडि।
1: सम्पर्क नम्बर 97688 80 286, फोन नम्बर 078595948।
0: सन्तान सबैका लागि सम्भव छ।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला दिउँसोको 1 बजेको छ।

0: जीएल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसार मीट मसला मम मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोठ सर्वत्र बजार में उपलब्ध छ।
1: नवलपुर अस्पताल प्राली कावासोती आठ फलफूल चोकमा 24 घण्टा आकस्मिक सेवा फार्मेसी सेवा अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे भिडियो एक्सरे ईसीजी इको मुटुको जाँच फिजियोथेरापी सेवा उपलब्ध छ।
2: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू वरिष्ठ हाट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र
1: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल
2: पेट मुटु छाती सुगर मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
1: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
2: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट छाती मुटु मधुमेह सुगर प्रेसर थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि
1: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा
2: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी
2: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा
1: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ।
2: प्रत्येक दिन वरिष्ठ हाट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हात खुट्टाको चोट पटक सुन्निने तथा हात खुट्टा झमझमाउने मेरुदण्डको नसा च्यापिएको युरिक एसिड बाथ रोग जन्मजात लुलो लङ्गडो शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या शरीरमा भएका गाँठा गुठी पाइल्स हर्निया एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
2: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती आठ फलफुल चोक नवलपुर फोन 0878545531 मोबाइल 98570400031 र 98491793। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
3: दिदी तपाईले लगाउनु भएको कानको झुम्का घाँटीको नेकलेस कति राम्रो डिजाइनको आहा अनि कति चम्किएको यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
4: हजुरलाई नभनेर कसलाई भन्नु त असाची कहाँ बनाउनु भएको दिदी हजुरले यति राम्रो डिजाइनका गरगहना हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
5: सुप्रिया बहिनी यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
4: हुन्छ दिदी म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
3: हजुर हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल कावासोती 2 बीपी मार्ग नवलपुर प्रोप्राइटर लोकेश रसाइली मोबाइल 98129040031
5: र 97493 81588 आधुनिकता गुणस्तर र भरोसाको उत्तम छनोट लक्ष्मीको सगरमाथा सुनचाँदी पसल तपाईँको विश्वास हाम्रो पहिचान।
6: हेर न नितु मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो कामै गर्न पाएको छैन अब त दिक्क लागिसक्यो यार।
5: ओहो जीवन किन दिक्क मानेर बसिरहेको तिमी मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न एकै दिनमा सबै काम बन्छ।
6: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
5: हाम्रै कावासोतीमा रहेको मोडर्न कम्प्युटरमा त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
6: ल यो त गजब कुरा गर्यो तिमीले अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छ।
5: हामी कहाँ हार्डवेयर सर्भिस सफ्टवेयर डेभलपिङ नेटवर्किङ एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
6: थप जानकारीको लागि मोडर्न कम्प्युटर कावासोती 2 नवलपुर प्रोप्राइटर दीपक बस्याल गणेश बस्याल फोन 078-45-5558 मोबाइल 98-75-40-5727 र 98-54-83-9-27
1: मोडर्न कम्प्युटर तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
7: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावसती छ विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
8: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप बेसिक टु एडभान्स कोर्स फेसियल सेल्फ मेकअप हेयर कट एन्ड हेयर पम्प नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप एडभान्स स्किन केयर हेयर ट्रान्सफर्मेसन ब्राइडल एन्ड पार्टी प्याकेज मेडिकेयर पेडिकेयर नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
7: सम्पर्क आईसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर कावासुती नगरपालिका 6 नवलपुर प्रोप्राइटर गंगा काफले। मोबाइल 98-214-27-593 98-644-65-190।
1: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर। तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
9: सोलर र इन्भर्टर पायो त्यही भएर ल्यायो उज्यालो उज्यालो छायो भन्ने मुटे हाँसेर मर्ने भयो।
10: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम ग्यास गिजर इलेक्ट्रिक गिजर पंखा वाल लाइट लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज कावसती इन्द्र चोक। मोबाइल 98-510-67-650 प्रोप्राइटर पुरुषोत्तम भोसाल।
11: पुरानो ब्याट्री लिएर आउनुहोस् नयाँ ब्याट्री लिएर जानुहोस्।

0: होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
1: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रर सिमेन्ट गिटी बालुवा ढुङ्गा दक्षे ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झट नभइकन ठ्याक्क ठुक्क भइदिएको।
2: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी बालुवा ढुङ्गा निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
3: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
4: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक शिव मन्दिर 2, फोन 078-545-909, मोबाइल 98-570-40-603, 98-470-60-603।
5: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
6: हजुरलाई नभनेर कसलाई भन्नु त? साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
7: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
6: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
5: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98-129-0-40-31
7: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
8: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
9: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
8: अनि यी सबै कहाँ पाउने त दाई?
9: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
8: कार्यक्रम मुक्तिको मार्ग?
9: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30-6 सुन्न नभुल्नुहोस् है।
10: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
6: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
7: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावसती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
11: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
6: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
11: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
6: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
7: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट, बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, काउसुदी 3 हलचोक, नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98-472-42 र 98-693-25050।
6: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
12: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
13: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो, रूपाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जान उपचार गर्न।
14: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो। रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
13: मेरो नातिले धेरै निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्न आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
12: बिना अपरेशन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
15: फोन नम्बर 056-59-59-54
16: र मोबाइल 98-451-81-115।
17: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
18: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
17: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
18: सन्तानको अभावले थलिएका धेरै दम्पतीका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
19: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
17: अब तपाईँको सन्तानको सपना टाढा छैन।
20: आमा क्लिनिक प्राली, कावसती 8 फिल्म हल चोक ठीक अगाडि।
19: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-9948।
18: सन्तान सबैका लागि सम्भव छ।

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 98577510।
4: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
5: गणपति मिष्ठान्न भण्डार।
4: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
5: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
4: फोन 078।

0: 6620 मोबाइल 9857786620 र 9849151105
1: होइन हौ पुन्टे, कता जान लागेको?
2: हेरौ न, म त बिस्तारी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
1: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
3: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
1: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
2: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849066984।
4: हेलो हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
5: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
4: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
5: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डकी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
6: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
5: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
7: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावाश्रोती 8, नवलपुर, फोन 078540182, 078541050।

0: कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबासुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 98577510।

0: सिरियल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसार मीट मसला मोमो मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोट सर्वत्र बजार में उपलब्ध छ।
1: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
2: गणपति मिष्ठान्न भण्डार।
1: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
3: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2 कुमारवती कलेज रोड नवलपुर।
1: फोन 078-540-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105।
4: कान्छीकी आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
5: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
4: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासोती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
5: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
6: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर। फोन 078-595-579, मोबाइल 98-614-65-233।
4: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
7: हेलो हेलो, लौ ननी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
8: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
7: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
8: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि।
9: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
8: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
10: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोनी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर। फोन 078-545-182, 078-545-050।
3: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपिआई नारायणी सामुदायिक हस्पिटल डाक्टर वसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर। मोबाइल नम्बर 9847005608 र 9142073207।

0: ए हजुर सुन्नुहोस् न बुवा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जान न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावसती थाना चोक अगाडि ए टु जेड मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको ए टु जेड मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9088-65942 र 9048-80-62। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
1: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
2: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा, यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो।
3: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868-56708, 9054-0

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857875510।
4: होइन हौ पुन्टे, कता जान लागेको?
5: हेरौ न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
4: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
6: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक

0: अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
1: ढाडकम्मर दुखेको, युरिक एसिड, आमवाद, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त नीलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
2: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
3: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
4: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
5: छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने लाएर खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
4: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
3: बिना अपरेसन पाइल्स, पिनास, पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
6: फोन नम्बर 056-59-59-54
7: र मोबाइल 9841-81-115।
8: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
9: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
10: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
11: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना देखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 9847-53-410, 9843-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
12: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम त गाह्रो भएको छ मलाई।
13: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
12: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
13: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
12: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
13: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
12: ल उसो भए अहिले गइहाल्नुहोस्।
14: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863-59-318।

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोजीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँ छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबासुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
3: र 98577510।
4: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, काबसुतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
5: यी सबै गरगहना त हाम्रै काबसुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
4: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
5: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ, नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
6: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39700। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हेर न नितु, मेरो ल्यापटप बिग्रिएर 1 हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
8: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
7: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
8: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
7: ल यो त गजब कुरा गर्यो तिमीले, अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
8: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ, साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
7: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर। प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 0785405558, मोबाइल 98570-40527 र 98415-83927।
8: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
9: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
10: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
9: अनि यी सबै कहाँ पाउने त दाई?
10: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
9: कार्यक्रम मुक्तिको मार्ग?
10: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30-6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
11: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
12: दिदी,
3: तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
12: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
4: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
12: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
3: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98129401।
4: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
12: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
4: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
13: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
12: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
13: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
12: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
4: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावासोती 3 हलचोक, नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98472242 र 98693250।
12: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
14: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
15: अब पर्दैन अन्त बजार बजार डुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
14: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपीएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
16: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बीपी चोकबाट हाट बजार जाने बाटो।
15: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 0785141012, मोबाइल 98470074697।
17: Habels, Lowage, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Naval Parasiko Adhikarik Bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale Tata, Khudra Mullema Paincha.

0: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9829040031
2: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
3: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
2: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
3: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
3: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
2: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
3: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
2: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
3: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
2: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
3: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर, फोन 0878545531, मोबाइल 9857400031 र 9841979893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
4: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावसती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
5: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
4: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 9824275993, 9864465190।
2: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
6: होइन हौ पुन्टे, कता जान लागेको?
7: हेरौ न, म त बिस्तारी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
6: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
8: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
6: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
7: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849066984।
9: हेलो हेलो, लौ ननी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
10: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
9: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
10: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियु को व्यवस्था त
11: छ नि? हाम्रो अस्पतालमा आइसियु को पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
10: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
12: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोड्ने सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावाश्रुति 8, नवलपुर, फोन 078540182, 078541050।
13: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
14: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
15: मलाई दम, खोकी, स्याहा हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो थियो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
14: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
13: बिना अपरेशन पाइल्स,

0: पिनास पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
1: फोन नम्बर 056-59-59-54
2: र मोबाइल 98-451-81-115।
3: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला अपराह्नको 4 बजेको छ।
7: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
8: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
9: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
8: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
7: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोपाइटर लोकेश रसाइली, मोबाइल 9129040031
9: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
10: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
9: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
10: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
9: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
9: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
10: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
9: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
10: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
10: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
9: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
10: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
9: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
10: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर। फोन 0785405531, मोबाइल 9857074031 र 9841979893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्नासाथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
5: कुटी हान्ने
11: होइन मुस्काने घर झिलिमिली भयो भनेर पर चोरी फुरी देखाउँदै हाँसिरहेछस् त
5: लोड सेडिङलाई पनि मैले त ढुक्काएर ल्याऊ भन्ने कुटी हान्ने त्यही इन्द्रचोकको पर्जोर इन्टरप्राइजेसमा चोटोमा सोलर र इन्भर्टर पायो त्यही भन्छ ल्यायो उज्यालो उज्यालो पनि छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा
12: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम ग्यास गिजर इलेक्ट्रिक गिजर पंखा वाल लाइट लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ सम्पर्क प्रज्वल इन्टरप्राइजेस कावसती इन्द्रचोक मोबाइल 98510 67650 प्रोप्राइटर पुरुषोत्तम भूषाल
13: पुरुष पुरानो ब्याट्री लिएर आउनुहोस् नयाँ ब्याट्री लिएर जानुहोस्
14: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू
15: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो बाँधेन होला जस्तो भयो दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पाली भगवान साह्रै भयो सबै दाजुभाइ दिदी बहिनीहरू
16: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान करकर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए पहिला त मर्न पाए हुन्थ्यो अब सबैले सुखो पाउँछन् भन्ने लाग्थ्यो रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भा
15: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा त्यही रूपालीमा जानु पर्छ भन्यो त्यहाँ गयो भने राम्रो उपचार पाउँछ
14: बिना अपरेसन पाइल्स बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
17: फोन नम्बर 056-59-59-54
18: र मोबाइल 98-451-81-115
19: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ
20: अब पर्दैन अन्त बजार बजार डुल्न तपाईँका लागि हुँदैछ एउटै सहारा त्यो हो सहारा इलेक्ट्रोनिक
19: रेडियो डिभिडी एलसीडी एलइडी मोनिटर युपिएस इन्भर्टर साउन्ड सिस्टम फ्यान होम थिएटर इमर्जेन्सी लाइट मोबाइल टेलिफोन सेट स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ
21: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ सम्पर्क सहारा इलेक्ट्रोनिक्स कावासोती 2 बिपी चोकबाट हाट बजार जाने बाटो
20: प्रोप्राइटर ईश्वर राज गुरौ फोन 0785-41-012 मोबाइल 98-470-74-697
22: Habels, Low Edge, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Novel Parasiko Adhikarik Bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale Tata, Khudra Mullema Paincha.
23: Aba, Garmi Pani Bardai Gayo, Garma Euta AC Nalai Bhayena. फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई
24: ल ल मैले बुझेको छु क्या त्यसैको लागि त म आज सुलभमा जाँदैछु
23: किन हो सुलभमा जाने के पाइन्छ र त्यहाँ
24: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या त्यहाँ त एसी फ्रिज वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ
23: ए हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है
24: त्यति मात्र हो र त्यहाँ त लाइट बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ
23: ल उसो भए अहिल्यै गइहाल्नुहोस्
25: सम्पर्क सुलभ इन्टरप्राइजेज कावासोती 3 थकाली चोक प्रोप्राइटर गणेश रिजाल मोबाइल 98-36-59-318

0: राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँ छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
3: र 98577510।
4: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा हेर त, ठगेछ यार मलाई त।
5: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
4: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा, यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो। हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ। सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98668 56708, 98054501385।
6: होइन हौ पुन्टे, कता जान लागेको?
7: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
6: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
8: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
6: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तिप्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
7: ए उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512000832 र 98439066984।
9: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
10: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
11: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
10: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 0785407090, मोबाइल 98470553410, 98473559911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
12: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन, भरतपुर सेन्टर हस्पिटल, डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल, डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा, डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर। मोबाइल नम्बर 9847705608 र 9142073207।
3: आज एउटा केटले भेट्न बोलाइछ, तँ पनि हिँड्ने यार, मलाई एकले डर लाग्छ क्या।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला साँझको 5 बजेको छ।
7: It's 5 PM.

0: मेरो मलाई राम्रो डिजाइनको एक सेट गहना बनाउनु छ, तर आजकल नयाँ डिजाइनका गहना खोज्नै गाह्रो भइसक्यो है।
1: त्यो त पुरानो कुरा भयो प्रतिभा, म त सधैँ जाने एउटै ठाउँ जुन सबैले जानेको भरपर्दो पसल छ नि।
0: कहाँ हो र निरु, मलाई पनि भन न।
1: हाम्रै कावासती दुई थाना चुकमा रहेको बाबुराम एन्ड सन्स ज्वेलर्समा आधुनिक डिजाइनदेखि परम्परागत सम्मका सम्पूर्ण गरगहना र आकर्षक डायमन्ड हिराका गहना पनि पाइन्छ।
0: साँच्चै हो र, क्वालिटी कस्तो हुन्छ त?
1: क्वालिटीको चिन्तै नगर्नु प्रतिभा, 100% विश्वसनीय आकर्षक डिजाइन र उचित मूल्य, एक पटक गएपछि फर्किन मनै लाग्दैन।
0: ए हो र, अब त म गहना बनाउन अहिले नै जान्छु।
2: हजुर, हामी कहाँ विगत 30 वर्षदेखि निरन्तर तपाईँहरूकै सेवामा समर्पित विश्वासिलो र भरपर्दो बाबुराम एन्ड सन्स ज्वेलर्स कावासोती दुई थाना चोक रेड हाउसमा तपाईँहरूको चाहना अनुसार रेडिमेड तथा अर्डर अनुसारका आधुनिक डिजाइनका गरगहना, 22 क्यारेटका गरगहना तथा आकर्षक डायमन्ड हिराका गहना शुद्धताको ग्यारेन्टी सहित बजार भावमै सट्टापट्टा सुविधा र आफ्नै कारखानामा उत्पादित स्टाम्प सहितका गरगहनाहरू उपलब्ध गराइन्छ। सम्पर्क बाबुराम एन्ड सन्स ज्वेलर्स कावासोती दुई थाना चोक नवलपुर, प्रोप्राइटर सन्तोष विश्वकर्मा, फुलमाया विश्वकर्मा, फोन 0785950014, मोबाइल 98570187132, 98471619 र 98471619।
1: तपाईको विश्वास, बाबुराम एन्ड सन्स ज्वेलर्स, आधुनिक डिजाइनका सम्पूर्ण गरगहना तथा उत्कृष्ट डायमन्ड हिराका गहना एकै ठाउँमा। आजै आउनुहोस्, आफ्नो सौन्दर्यमा थप चमक ल्याउनुहोस्।
3: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
4: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी। हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
1: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती दुई बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
4: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
3: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती दुई बीपी मार्ग नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98129401031
1: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
5: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशी हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू, मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मुर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती दुई बिपी चोक नवलपुर। सम्पर्क फोन 0785408044, मोबाइल 98470463।
6: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती छ विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
7: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप बेसिक टू एडभान्स कोर्स फेसियल सेल्फ मेकअप हेयर कट एन्ड हेयर पम्प नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट मेहेन्दी डिजाइन हजुर हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप एडभान्स स्किन केयर हेयर ट्रान्सफर्मेसन ब्राइडल एन्ड पार्टी प्याकेज मेडिकेयर पेडिकेयर नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ
8: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर कावासुती नगरपालिका 6 नवलपुर प्रोप्राइटर गंगा काफले मोबाइल 9824275993 9864465190
9: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो
10: होइन हौ पुन्टे कता जान लागेको
11: हेर्नु न म त बिस्तरी बिरामी भए नि बिरामी भएर नानगढतिर जान लागेको नि
10: लौ तलाई थाहा छैन निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि
12: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स फिस्टुला फिसर कब्जियत ग्यास्ट्रिक अल्सर सुगर प्रेसर नसा च्यापिएको प्यारालाइसिस
10: ढाड कम्मर दुखेको युरिक एसिड आमबाथ घुँडा तथा जोर्नीहरूको दुखाइ मांसपेशीको दुखाइ महिनावारीको गडबडी श्वेत प्रदर यौन दुर्बलता शीघ्र स्खलन दम पिनास माइग्रेन एलर्जी पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि ल सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढ
11: ए उसो भए म त लागे त्यतैतिर सम्पर्क 9852000832 र 9849066984
9: ए सरिता बहिनी कता पुगेर आउनुभयो
10: यसो बजारसम्म पुगेर आएको नि दिदी घर त बनाए तर टाइल छान्नै सकिन कता राम्रो पाइन्छ नि
9: यति कुरा पनि थाहा छैन टाइल भनेपछि त कावासुती तीन हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त
13: हो दिदी बहिनीको गफ मैले पनि सुने है गुणस्तरीय फ्लोर टाइल वाल टाइल मार्बल ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि
10: ए डिजाइन पनि राम्रा छन् र भाइ
13: नयाँ डिजाइन मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ
10: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए हाम्रो घर त झनै चम्किने भयो
9: हजुर हामी कहाँ इन्डियाको नम्बर वान कजरिया ब्रान्डको टाइल राजस्थानी मार्बल ग्रेनाइट सबै किसिमका टाइलहरू तथा जापानको नम्बर वान कम्पनीको नेरोल्याक केएनपी पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
13: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स कावसुती तीन हल चोक नवलपुर प्रोप्राइटर पिताम्बर शर्मा निशान भट्टराई तारा मोबाइल 9842422 र 9693525050
10: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी
14: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू
15: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो बाँधेन होला जस्तो भयो दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विशेष भयो पाली भगवान साह्रै भयो सबै दाजुभाइ दिदी बहिनीहरू
16: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए पहिला त मर्न पाए हुन्थ्यो अब सबैले सुखो पाउँछन् भन्ने लाग्थ्यो रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खानी भनेर रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भा
15: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा त्यही रूपालीमा जानु पर्छ भन्यो त्यहाँ गयो भने राम्रो उपचार पाउँछ
14: बिना अपरेसन पाइल्स पिनास पत्थरी तथा बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
17: फोन नम्बर 056-59-59-54
18: र मोबाइल 9845-81-81-115
19: श्रीमतीलाई गहना किन्नु छ
2: आमालाई पनि यसपालि एक जोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
3: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
17: मैले तपाईँका सबै समस्याहरू सुने। हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
3: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
18: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
19: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
18: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
19: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
20: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
18: अब तपाईँको सन्तानको सपना टाढा छैन।
21: आमा क्लिनिक प्राली, कावासोती 8 फिमोचोक ठीक अगाडि।
20: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-948।
19: सन्तान सबैका लागि सम्भव छ।

0: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
1: गणपति मिष्ठान्न भण्डार।
0: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
1: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
0: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
2: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ। अब चिन्तै नलिनुहोस् न, हाम्रै कावासोती थाना चोक अगाडि ए टु जेड मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 पसल कावासोती थाना चोकको ए टु जेड मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9008865942 र 9048680062। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
5: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रा डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
6: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
5: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
4: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9829040031
6: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।

0: जीएल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसार मीट मसला मम मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोट सर्वत्र बजार में उपलब्ध छ।
1: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
2: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोधीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
3: हजुर, विभिन्न किसिमका टाइल मार्बल ग्रेनाइट बेसिन टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ, होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक नवलपुर, प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
4: र 98577185010।
5: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
6: काबासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
7: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि काबासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
6: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल काबासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 0785407090, मोबाइल 98470553410, 98473559911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
2: घर झिलिमिली भयो भनेर बरो चोरी फुरी देखाउँदै हाँसिरहेछस् त।
8: लोड सेडिङलाई पनि मैले त ढुकाएर ल्याउ भन्ने
9: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस काउसती इन्द्र चोक, मोबाइल 98510 67650, प्रोप्राइटर पुरुषोत्तम भूषाल।
10: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
11: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
12: आदरणीय श्रोताहरू, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन संग्रह अध्ययन श्रृङ्खलाको अन्तिम अध्ययन भजन संग्रह 150 आइपुगेका छौँ। यो भजन सम्पूर्ण भजन संग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आजको अध्ययनको यात्रामा हामी स्पष्ट रूपमा देख्नेछौँ।
11: धन्यवाद दाई हजुरले दिनुभएको सम्पूर्ण यो विवरणको निम्ति। दाई, तपाईँले यी सबै कुराहरूको निम्ति अनि दाई हामीले यो अध्ययनको यात्रामा भजन सङ्ग्रहको पुस्तकको अध्ययनबाट चाहिँ परमेश्वरमा भरोसा, सुरक्षा र उहाँको आराधनाको सम्पूर्ण विवरणलाई चाहिँ अध्ययन गरेका छौँ। यो निकै नै आशिषमय चाहिँ रहेको थियो यो सम्पूर्ण अध्ययन। र आज अन्तिम अध्ययनको हाम्रो यो प्रवेशमा चाहिँ के कुराहरू अथवा कुन चाहिँ विषयमा चाहिँ रहेर चाहिँ यो अध्ययनलाई चाहिँ हामी टुङ्गाउनेछौँ?
12: भाइ, यो भजन सङ्ग्रह 150 हामीलाई परमेश्वरको पवित्र स्थानमा उहाँको स्तुति गर्न बोलाउँछ। विशेष गरी यो हलेलुया भजन हो। यसले उहाँको शक्तिशाली कार्यहरूका लागि, उहाँको महानता र महिमाका लागि सम्पूर्ण सृष्टिलाई प्रशंसा गर्न आह्वान गरिएको छ। सम्पूर्ण भजन सङ्ग्रहको यात्रा अन्तत स्तुति र आराधनामा आएर टुङ्गिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा पाउनेछौँ।
11: भनेपछि दाई, निकै नै आशिषमय अध्ययन चाहिँ रहनेछ जस्तो मलाई लाग्दैछ। अनि दाई, यो सम्पूर्ण भजन सङ्ग्रह 150 त विभिन्न वाद्यवादनहरूको उल्लेख पनि छ, तुरही, बिडा, तबला, झ्याली, जसले चाहिँ देखाउँछ कि सबै प्रकारको सङ्गीत र क्षमताले चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ, होइन र दाई?
12: यसले सिकाउँछ कि आराधना केवल शब्दमा मात्र होइन, सम्पूर्ण हृदय, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिले परमेश्वरको महिमा गर्नुपर्छ। अन्तत भजनले भन्छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्।
11: त्यसो भए त दाई, यो भजन त सम्पूर्ण सृष्टिको अन्तिम उद्देश्य नै परमेश्वरको आराधना हो भन्ने सन्देश दिँदैछ नि, होइन र?
12: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, हाम्रो जीवनको अन्तिम लक्ष्य र उद्देश्य परमेश्वरको महिमा गर्नु हो। जहाँ जीवन छ त्यहाँ स्तुति हुनुपर्छ। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन सङ्ग्रह 150 अध्यायबाट देख्न गइरहेका छौँ। अनि तपाईँलाई यो पनि अवगत गराउन चाहन्छु कि भजन सङ्ग्रहको वचन अध्ययन आज आखिरी हो, यो अन्तिम पुस्तक हो। त आउनुहोस्, भजन सङ्ग्रह 150 अध्याय पद 1-6 पद हेर्दै अगाडि बढौं। यो भजन सङ्ग्रह परमेश्वरको प्रशंसाको भजन हो। यहाँ यस प्रकार लेखिएको छ, 150 अध्याय पद 1-6। परम प्रभुको प्रशंसा गर, परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको पराक्रमको आकाश मण्डलमा उहाँको प्रशंसा गर, उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर, उहाँको उक्तम महत्व अनुसार उहाँको प्रशंसा गर, तुरहीको स्वरले उहाँको प्रशंसा गर, सितार र वीणा बजाएर उहाँको प्रशंसा गर, खैजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर, तार बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर, सारो बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, चर्को स्वरले बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, सास हुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। मित्र, आराधना के हो? सबभन्दा पहिले हामी आराधनाको कर्ताको वा पात्रको बारेमा विचार गर्नेछौँ। यसलाई सामान्य तवरमा यो प्रश्नको हाम्रो उत्तरको आवश्यक छ, आराधना के हो? यो गर्नलाई वा यो प्रश्नको उत्तर दिन हामी भजन सङ्ग्रह 150 पद 1 पाइने एक वाक्यसँग व्यवहार गर्नेछौँ, परम प्रभुको प्रशंसा गर। यो पहिले अवस्थामा विशेष जोड यस कथनमा छ, परम प्रभुमा प्रशंसा गर, उहाँ आराधनाको पात्र कर्ता हुनुहुन्छ। भजनहरूले दुई कुराहरूमाथि जोड दिन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले पृथ्वी बनाउनु भयो जसमाथि हामी बस्छौँ रहन्छौँ, साथ यावत थोकको उहाँले बनाउनु भएको छ। हामीले आनन्द उठाउने प्रकाशको किरण ताप उहाँले सृष्टि गर्नुभएको हो। हामीले श्वास फेर्ने हावा उहाँले बनाउनु भएको हो। उहाँले हरेक कुरा बनाउनु भएको हो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज कुनै त्यहाँ त्यस्तो कुरा छैन जुन उहाँले बनाउनु भएको छैन। विज्ञानले विभिन्न तकनिक सरसमान मेसिनको खालि विकास मात्र गरेको छ। यदि त्यहाँ कुनै आधारभूत भौतिक तत्वहरू वस्तुहरू नभए त्यहाँ अरू चिजहरू कसरी बन्न सक्छ? आज विज्ञानले कम्प्युटर, रकेट, अन्तरिक्ष यान बनायो, तर त्यहाँ फलाम, स्टिल, तामा, सुन, चाँदी वा अन्य कुनै चाहिने वस्तु नभई कसरी बनाउन सक्थ्यो? मित्र, उहाँ यावत थोकको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ हाम्रा आराधनाको योग्य प्रभु हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ हाम्रा आराधनाको यस कारणले पनि योग्य हुनुहुन्छ कि उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ। अनि शास्त्रले भन्छ कि परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँले आफू स्वयंको लागि हामीलाई बनाउनु भयो, उहाँले आफू स्वयंको लागि हामीलाई उद्धार गर्नुभयो। मानव स्तरमा ख्रिस्टसँग विश्वासीको सम्बन्धको उदाहरणद्वारा स्पष्ट गर्न विवाहको प्रयोग गरिएको छ। पति यदि उसले पत्नीलाई प्रेम गर्छ भने उसले आफ्नो पत्नीलाई अरू पुरुषसँग बाँड्दैन, उनी आफ्नो पत्नीप्रति डाही हुन्छ। तिनको प्रेम खालि उसको निम्ति मात्र हो, यानि पत्नीको प्रेम खालि पतिलाई मात्र हो। त्यसरी नै विश्वासीहरूलाई शास्त्रमा ख्रिस्टको दुलही भनिएको छ, जो खालि उहाँको निम्ति बनाइएको हो। उहाँले आफ्नै निम्ति हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई उद्धार गर्नुभएको हो। मित्र, केवल उहाँ मात्र हाम्रो स्तुति प्रशंसाको प्राप्त गर्न, हाम्रो प्रेमको प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईँलाई यादै होला, पत्मसको टापुमा दर्शनमा युहन्ना घोप्टो परेर स्वर्गीय दूतलाई आराधना गर्न लोटेका थिए, जसले उसको सामने सम्पूर्ण दर्शनहरू ल्याउने काममा सहायता गरेका थिए। तर स्वर्गीय दूतले उसलाई हपारेर भने, तैले मलाई होइन तर परमेश्वरलाई आराधना गर। अरू त के उहाँ चाहनुहुन्न कि उहाँका स्वर्गीय दूतहरूलाई आराधना गरिएको, उहाँ चाहनुहुन्न कि मरियमलाई आराधना गरिएको, तर उहाँ कसैलाई आराधना गरिएको चाहनुहुन्न, तर उहाँ स्वयंलाई मात्र आराधना गरिएको उहाँ चाहनुहुन्छ। उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ। र शास्त्रले भन्छ त्यो दिन आइरहेको छ, हरेक श्वास हुनेहरूले उहाँलाई आराधना गर्नेछ, स्तुति प्रशंसा गर्नेछ। उहाँले हरेक कुरालाई बनाउनु भयो ताकि यसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्। अमित्र, कसले आराधना गर्नुपर्छ भन्दा परमेश्वर आराधनाको कर्ता पात्र हुनुहुन्छ। तर यो प्रश्नले पछ्याउँछ, कसले आराधना गर्न सक्छ? भजनकारले भने भजन संग्रह 150 छ पदमा, साहस सुने जति सबैले परम प्रभुको प्रशंसा गर, परम प्रभुको प्रशंसा गर। उहाँले सारा मानव जातिलाई भनिरहनु भएको छ, परम प्रभुको प्रशंसा गर। परमेश्वरले निश्चय नै मानिसलाई आफू स्वयंसँग संगतिको उद्देश्यको लागि सृष्टि गर्नु भएको थियो, ताकि मानिसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्, आराधना गर्न सकुन्। मानिसको अस्तित्वको निम्ति अर्को कुनै कारण छैन, अर्को कुनै उद्देश्य छैन। मानिसको अन्तिम खास उद्देश्य हो, मानिसको अन्तिम उद्देश्य के हो भने परमेश्वरको महिमा गर्नु र उहाँको सदाको निम्ति आनन्द उठाउनु। परमेश्वरले ब्रह्माण्डलाई सृष्टि गर्नुभयो ताकि यसले उहाँलाई महिमा गर्न सकोस्। यो तपाईँ र मेरो निम्ति अस्तित्वमा ल्याइएको थिएन धेरै वर्ष पहिले, कति लामो समय पहिले हो त्यो हामी जान्दैनौँ, तर धेरै वर्ष पहिले अयुबले भने, अयुब 38:7 पदमा, त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। तिनीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका थिए। भजनकारले भने भजन संग्रह 96 को 5 पदमा, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन् तर परम प्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो, उहाँले स्वर्गीय रूप बनाउनुभयो ताकि भविष्यको अनन्त काल युगभरि उहाँको स्तुति प्रशंसा गाउने सङ्गीतको साधन हुन सकोस्। यद्यपि मानिसलाई त्यो उच्च उद्देश्यको लागि सृष्टि गरे तापनि ऊ तालमेलबाट लय सुरबाट दूर रह्यो, ऊ परमेश्वरको सङ्गतिबाट अलग हटियो। आज तपाईँ र म सृष्टि गरिएको विश्वमा रहेका छौँ जुनले वास्तवमा परमेश्वरको स्तुति प्रशंसाको गाइरहेको छ, तर मानिस तालमेलबाट लयबाट बाहिर छ, अलग छ। परमेश्वरको महान उद्देश्य मानिसलाई स्वर्गको तालमेलमा पुनः फर्काइ ल्याउनु हो। मित्र, आज उद्धार पाएकाहरू नै स्तुति प्रशंसामा आफ्ना आवाजहरूलाई माथि उठाउनु पर्छ। खालि उद्धार पाएकाहरू मात्र तालमेलमा लयमा छन्। भजनकार गाउँछन् भजन संग्रह 107 1-2 पदमा, परम प्रभुमा धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परम प्रभुले छुटकारा गराउनु भएकाहरूले यानि उद्धार गर्नुभएकाहरूले यसै भनुन्, जसलाई उहाँको विरोधीका हातबाट मोल तिरेर छुटाउनु भएको छ। अनि प्रिय मित्र, यदि छुटकारा पाएकाहरूले उद्धार पाएकाहरूले त्यसो भन्दैनन् भने कसले पनि त्यो भने छैन। ओ, स्वर्गीयसँग तालमेलमा लयमा हुने कुरा कति असल हो। आज पाप यो विश्वमा घुसेको छ र मानिसलाई परमेश्वरको कुर्सीबाट बाहिर लिएको छ, तर मानिसहरू पुनः फर्केर आउन सक्छ येशु ख्रिस्टद्वारा, अनि धेरैजना उहाँ कहाँ फर्किआएका छन् पनि। प्रभु येशुले मानिसलाई उसको उद्धारकर्ता र सृष्टिकर्तासँग सही सम्बन्धमा ल्याउनु भएको छ ताकि मानिसले उहाँको निम्ति स्तुति प्रशंसामा आफ्नो आवाज उठाउन सकोस्। त्यसपछि हामी देख्छौँ किन आराधना गर्नु। अहिले यो प्रश्नको उत्तर देऊ, धेरै कम मानिसहरू मात्र वास्तवमा परमेश्वरलाई आराधना गर्छन्। आज धेरै कम मानिसहरू चर्चमा आराधना गर्न जान्छन्। धेरै मानिसहरू चर्चमा जान्छन्, कुनै केटा वा केटीलाई हेर्न जान्छन्। कोही कोही चाहिँ कसले कस्तो लुगा लगाएको छ, कस्तो डिजाइनको, कस्तो स्टाइलको इत्यादि हेर्न जान्छन्। मित्र, आराधना वास्तवमा ईश्वरीय नशा हो, मताई हो। यदि तपाईँ यसको विश्वास गर्नुहुन्न भने यसको उत्तम नमुना उदाहरण प्रेतहरूको कामको पुस्तकमा छ। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुस खडा भएर सन्देश प्रचार गर्यो। हामी त्यो सन्देशको बारेमा धेरै कुरा गर्दछौँ, तर वास्तवमा त्यो ती मानिसहरूलाई स्पष्टीकरण व्याख्या थियो कि यी आत्माले भरेका मानिसहरू मध्यले मातिएका थिएनन्, मदिरापान स्पष्टीकरण थिएन। आज कतिलाई यो कुराको थाहा छ कि हामी आज परमेश्वरसँगको सम्बन्धमा मातिएका छौँ। मित्र, तपाईँ र म रहेको दिनमा तपाईँ र ममा आत्मिक आध्यात्मिक उत्तेजना हुनुपर्छ। आज हाम्रो जीवन, हाम्रो हृदय प्रभुको निम्ति आगो

0: स्तुति प्रशंसामा समय बिताउनुहुन्छ। के तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मनपर्छ? कि तपाईँलाई अल्छी लाग्छ? मित्र, यदि तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मन लाग्दैन वा अल्छी लाग्छ भने स्वर्ग तपाईँको निम्ति त्यो उचित स्थान होइन। कारण त्यो स्थान उहाँको स्तुति प्रशंसाको आराधनाको स्थान हो। त्यहाँ 24 घण्टा उहाँको आराधना स्तुति प्रशंसा हुनेछ। अब तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्नु नै मन पर्दैन भने त्यो स्वर्गमा गइराख्ने नै के काम? मित्र, उहाँको आराधना स्तुति प्रशंसा आराधना गर्न सिक्नुपर्छ, जुन हाम्रो जीवनमा अति नै आवश्यक कुरा हो। जसको जीवन आराधना स्तुति प्रशंसाको जीवन छ, त्यो मानिस एक आनन्दित, हर्षित, खुसी विश्वासी हो अनि धेरै मनोवैज्ञानिक, मानसिक अनि पाप समस्याबाट त्यो मुक्त हुन्छ। र जब कुनै मानिस मनोवैज्ञानिक, मानसिक पाप समस्याबाट मुक्त हुन्छ, त्यो निश्चय नै मनोवैज्ञानिक रूपमा, आत्मिक रूपमा, साथै शारीरिक रूपमा कमसे कम 90% ठिक हुन्छ, स्वस्थ हुन्छ। मित्र, आज धेरै क्रिस्चियनहरूको जीवन, विश्वासीहरूको जीवन किन उदास छ? किन निराश छ? किन आनन्द छैन? किन तिनीहरूको जीवन पट्टै लाग्दो भएको छ, बोरिङ भएको छ? किन तिनीहरूको जीवन ओइलिएको छ? एक कारण हो, तिनीहरूको जीवनमा उहाँको स्तुति प्रशंसाको जीवन छैन। मित्र, आत्मिक जीवनको एक शक्ति, एक सामर्थ्यको स्रोत हो उहाँको आराधना स्तुति प्रशंसा गर्ने आदत। यो आदत हामी हरेक विश्वासीको जीवनमा हुन आवश्यक छ। यसले मानिसलाई आत्मिक तन्दुरुस्ती र आत्मिक शक्तिको प्रदान गर्दछ। त्यसकारण मित्र, हामीले उहाँको आराधना गर्ने, स्तुति प्रशंसा गर्ने आदत बसाउनु पर्छ। उहाँसँग संगति गर्ने, उहाँको वचन अध्ययन गर्ने आदत बसाउनु पर्छ। यो नै एक खुसी, हर्षित, विश्वासी जीवनको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको दिनले हामीलाई सिकायो कि जीवनको सुरुवातदेखि अन्त्यसम्म सबै कुरा परमेश्वरको आराधनामा केन्द्रित हुनुपर्छ। अनि अर्को कुरा धेरै अर्थपूर्ण लाग्यो कि सास हुने हरेक प्राणीले परमप्रभुको स्तुति गरोस् भन्ने अन्तिम आह्वान छ। यो निकै नै आशिषमय र व्यवहारिक चाहिँ रह्यो दाई।
2: हजुर भाइ, भजन सङ्ग्रह 150 हामीलाई सिकाउँछ कि परमेश्वरको स्तुति केवल मन्दिर वा विशेष समयमा मात्र होइन, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिमा फैलिनुपर्छ। यसले देखाउँछ कि जीवन भएको प्रत्येक प्राणीको उद्देश्य परमेश्वरको महिमा गर्नु हो। उहाँ नै जीवनका स्रोत हुनुहुन्छ। त्यसैले हाम्रो प्रतिक्रिया पनि स्तुति प्रशंसामा हुनुपर्छ।
1: साँच्चै नै दाई, त्यसैले नै सम्पूर्ण भजन सङ्ग्रहको अन्तिम सन्देश पनि आराधनामा नै टुङ्गिन्छ। र मैले यो कुरा सिकेँ कि मेरो जीवन पनि निरन्तर आराधनाको जीवन चाहिँ हुनुपर्छ।
2: हो भाइ, दुःख, खुसी, सङ्घर्ष, विजय सबैको बीचमा अन्तिम सत्य एउटै हो। परमेश्वर योग्य हुनुहुन्छ स्तुति पाउनको लागि। उहाँको महिमा सधैँ रहिरहन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ, के हाम्रो जीवन परमेश्वरको स्तुति बनिरहेको छ? के हाम्रो सास, हाम्रो समय, हाम्रो काम उहाँको महिमामा समर्पित छ?
1: हजुर, साँच्चै नै। र यदि तपाईँ आज कुनै अवस्थामा हुनुहुन्छ भने पनि सम्झनुहोस्, तपाईँको जीवनको उद्देश्य परमेश्वरको आराधना हो।
2: हजुर, र आउनुहोस् हामी आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई अर्पण गरौँ, उहाँको महिमा गरौँ र सास फेर्ने सबैले उहाँको स्तुति गर्ने जीवन जिउँ। परमेश्वरले हामीलाई सधैँ उहाँको स्तुति गर्ने हृदय दिनुभएको होस्, हाम्रो जीवनलाई आराधनामा समर्पित गरिदिनु भएको होस् र हामीलाई हरेक क्षण उहाँको महिमा गर्न योग्य बनाउ

0: गर्नुहोस्। भन्दै हामी अर्को नयाँ पुस्तकको अध्ययनमा फेरि पनि भेट्ने आशासहित बिदा हुन्छौँ। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँको साँचो आराधक बन्ने हृदय दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नुभएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797.

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857077626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला साँझको 6 बजेको छ।
7: भारतले रच्यो अपराजित कीर्तिमानी युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
10: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो हो नेपाली रेडियो,
14: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रधानमन्त्री बालेन्द्र शाहको भेटघाट सम्बन्धी प्रसंगबाट प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त फर्कन सहज हुने विश्वास पनि व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवाबाडीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। भेटमा सहभागी तारकेश्वर नगरपालिकाका प्रमुख शिव अधिकारीले सरकारको काममा ढिलासुस्ती भएको गुनासो गरेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
15: कामको स्पिड चाहिँ अलि कमै भएको हो, जुन खालको चाहिँ घटना भयो नि त्यो कामको लागि स्पिड चाहिँ कमै भएको हो केन्द्र सरकारबाट, होइन जति हुनु पर्ने नभएको नि होइन, जति हुनु पर्ने हो त्यति स्पिडमा चाहिँ नभएकै हो। अब अहिले चाहिँ उहाँको जुन कुराहरू भन्नुभएको छ आज, हामी आशावादी नै छौँ आजबाट चाहिँ, अब नभन्ने किसी त बन्छ भन्ने कुरो भएन। अब उहाँको जुन आज जुन सम्बोधन थियो, हामीहरूको सबैको कुरा सुनेर उहाँले जुन सम्बोधन गर्नुभएको थियो, उहाँको एउटै शब्द छ तपाईँहरूलाई, यो दायाँमा केही छैन, पैसाको कुनै पनि खालको अभाव हुन दिँदैन, तपाईँहरू अगाडि बढ्नुहोस्, हामी सबै कामहरू गर्छौँ, प्रक्रियामा अडि जाउँ भनेर भन्नुभएको छ। त्यही हो,
5: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तोइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्ने भनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। उहाँले यो काममा दोहोरोपना हुन नदिई आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह समेत गर्नुभएको छ। यस्तै उहाँले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै बेलामा काठमाडौँमै रहेर आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग प्रत्यक्ष छलफलमा जोडिएर आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारहरूको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फलो गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रभावित क्षेत्रमा आगामी मंगिरसम्म खानेपानी प्रणाली पुनस्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ। त्यस्तै प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाहरूले बाढी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बाल बालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वय मात्रै काम गर्नुपर्ने बताउनुभयो। उहाँले जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रका कुनै पनि पीड़ित नछुट्ने गरी तथ्याङ्क संकलन गरी सरकारलाई समयमै सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिनुभएको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलका सदस्यहरूको तर्फबाट जनै 15,000 रूपियाँ योगदान गर्ने प्रस्ताव अघि बढ़ेको जनाएको छ। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट 50,00,000 रूपियाँ प्रधानमन्त्री र राहत कोषमा योगदान गर्ने निर्णय भएको छ। पार्टीको तर्फबाट भएको योगदानमा समेत संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा भइजाने मासिक लेबी समेत समावेश गरिएको थियो। यसबाहेक संसदीय दलका सदस्यहरूबाट थप व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने सो घोषणा भएका छन्। संसदीय दलको सदस्यहरूबाट जम्मा हुने न्यूनतम 15,000 रूपियाँदेखि माथिको रकमबाट करिब 27,15,000 जम्मा हुने रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
5: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान, तरकारी तथा पशुपक्षी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफलमा लगाएको खेती प्रभावी हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार कृषि क्षेत्रमा मात्रै 1 अर्ब भन्दा बढीको क्षति पुगेको छ।
7: त्यस्तै बाढ़ीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो आँकडा देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रूपियाँ धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढ़ीका कारण कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटल तथा रेस्टुरेन्ट क्षेत्रमा परेको छ। 1,259 रेस्टुरेन्ट तथा होटल र थोक तथा खुद्रा व्यापार 1,212 क्षति पुगेको प्रतिवेदनले देखाएको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ।
5: सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। सार्वजनिक विदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्य कैलालीले राज्य मन्त्री कुँवर चन्ने सुप्र 01001 06 0397 नम्बरको गाडीलाई जरिवाना तिराएको हो। उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको भनिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रमेश प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलो पटक 500 रुपियाँ जरिवाना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइट्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली सेनाले भोटेकोशी बाढ़ी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 जनाको हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3,894 र विदेशी 283 गरी जम्मा 4,177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। लाङटाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले मानव रहित हवाई उपकरण मार्फत सुरुङभित्र खोजी गरेकोमा हालसम्म केही फेला नपरेको नेपाली सेनाले जनाएको छ। चिलेमे जलविद्युत आयोजनामा हालसम्म संयुक्त टोलीले डोजर र भारवहन यन्त्र प्रयोग गरी हालसम्म करिब 100 मिटर भग्नावशेष हटाएको छ। सुरुङभित्र पानी भेटिएकोले पानी हटाउने कार्य भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र छिर्ने प्रयास गरिरहेको छ। यसैबीच खोला वारपार गर्न तुइन जडान गरिएको छ, जसले स्याप्रुभेसीलाई स्थल मार्गबाट धुन्चेसम्म जोड्न मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिद्वारा खोजी कार्य जारी रहेको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको विद्युत गृह तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना सहितको संयुक्त टोलीले डोजर तथा पछाडिबाट माटो खन्ने भारवहन यन्त्रको प्रयोग गरी आयोजनाको आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ। अहिले टोलीले विद्युत गृह इलाकातर्फ खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। यसै गरी प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशुली पारी, कोलोनी, तुप्चे, दानसिंह, सामरी भन्ज्याङ, कालिका स्थान, मान्चेत लगायत विभिन्न स्थानमा नेपाली सेनाले पैदल गस्ती मार्फत खोजी कार्य गरिरहेको छ। स्याप्रुबेसी इलाकामा 3 समूहले खोजी कार्य गरिरहेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका 8,900 बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, सब व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू गर्ने तथा आपतकालीन उपचारको काम गरिरहेको जनाएको छ। नेपाली सेनाले त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा स्वास्थ्य उपचार गस्तीबाट आज 31 स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म जम्मा 3,784 जनाले उक्त सेवा प्राप्त गरेको नेपाली सेनाले जनाएको छ।
3: नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोज 15 शुरू हुने ओडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वसँग सिंगौरी खेल्दै आएको संस्थापन इतर समूहले असोज 3 शुरू हुने काँग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियामा सहभागी नहुन आह्वान गरेको छ।
2: त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भट्टराईको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। पृथ्वीराज मार्गको कृष्णभीरमा त्रिशुलीको बाढ़ीले सड़क कटान गरेपछि हेटौडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप बढ़ेको छ।
3: पशुपति क्षेत्र सहितका विभिन्न स्थानमा रातो पहिरन सजिएका महिला भक्तजनहरूले लामो लाइन लागेर तीज पर्व मनाइरहेका छन्। छिटो दर्शन गरेर फर्कनु पर्ने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले सशुल्क टिकटको समेत व्यवस्था गरेको छ। 1,000 रुपियाँको टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिरहेको छ। भुटेकोशी बाढीका कारण पशुपति मन्दिर लगायतका शिवालयहरूमा तीज पर्व मनाउने भक्तजनको संख्या भने यो वर्ष घटेको छ। पशुपति क्षेत्रमा विशेष टिकट लिएर दर्शन गर्नेहरूका लागि तीजका अवसरमा व्यवस्था गरिएको हो। राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मखन महादेव, डोलेश्वर लगायत काठमाडौँ उपत्यकाका ठूला साना शिवालयमा भक्तजनको लामो लाइन लागेको छ। व्रतालु महिलाहरूले तीजका गीत गाएर छमछमी नाचिरहेका छन्।
2: ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ।
3: कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख गेराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य का लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो।
2: अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा सम्बन्धित अस्पतालहरूलाई अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिई सम्बन्धित संचारकर्मीले अन्तर्वार्ता लिएको हो होइन भनेर जानकारी दिन पत्राचार गरिएको छ। त्यसै गरी काउन्सिलले नेपाल मेडिकल काउन्सिललाई समेत आईसीयूमा संचारकर्मी को प्रवेश अनुमति हुने नहुने विषयमा जानकारी दिनका लागि पत्राचार गरिएको काउन्सिलले जनाएको छ। अध्ययनपछि आवश्यक देखिए पत्रकार आचार संहिता अनुसार थप प्रक्रिया अघि बढाइने काउन्सिलको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौँ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्ने 18,192 सवारी चालकबाट 1,72,54,504 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख रमेश विष्टले यो अवधिमा साउनदेखि पुससम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कार्यवाही गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरमा 414 सवारी दुर्घटना भएका थिए। त्यही दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर र 711 जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।
3: गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोलबजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोकचलन गरिरहेका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन दिने व्यवस्था मिलाएको जनाएको छ। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहान स्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न हुने झन् कम गर्न ओडामै सेवा दिन लागिएको हो।
2: अब विदेशका खबर। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरूपयोगबाट देशको राजनैतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत लिएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरूपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डिफेक्ट अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्विर र इन्टेलिजेन्स ट्रोल आर्मी प्रयोग गरी राजनैतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ। यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा कन्टिक्टिभ वायर फेयर अर्थात मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चीनले बताएको छ।
3: फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्य रात अघि कोटावाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङसामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयनका लागि सोमबार शुरू भएको निर्वाचनको पूर्व सन्ध्यामा भएको हो। स्थानीय संचार माध्यमका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनीतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लक्षित गर्दै बाङसामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको छ।
2: अब खेल खबर। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यससँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। भारत प्रतियोगितामा अपराजित रह्यो। 2024 फाइनलमा श्रीलंका सतसँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमण सामु टिक्न सकेन। दीप्ति शर्मा र सिरिचरणले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे।
3: एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा 10 खेलाडीमा सीमित म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। यो जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले आफ्नो 100% शुरूआत कायम राखेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी 23 मिनटमै 10 खेलाडीमा सीमित भएको थियो। फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात हानेपछि रातो कार्ड पाए। खेलाडी संख्या कम भए पनि सिटीले उत्कृष्ट प्रदर्शन गर्यो। इलाइट एन्डरसन र एन्जो फर्नान्डेजको महँगो मिडफिल्ड जोडीले प्रभाव जमाउँदा सिटीले युनाइटेडमाथि दबाव कायम राख्यो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोशी बाढी विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता। स्पिडमा काम नभएको जनप्रतिनिधिको गुनासो।
3: क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र। प्रधानमन्त्री राहत कोषमा रासोपाका सांसदहरूले जनाई 15,000 रुपियाँ सहयोग गर्ने। रसुवामा मात्रै बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढी क्षति।
2: ग्रीन आर्मी नेपालको वैधानिकमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायरिटमाथि कारण देखाउ आदेश जारी। कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस।
3: एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु।
2: र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुका 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9829040031
2: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
3: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
2: नवलपुर अस्पताल प्राली, कावासती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
6: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
2: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
6: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
6: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
2: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
6: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
6: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
2: प्रत्येक शुक्रबार निःशुल्क सुगर परीक्षण गरिन्छ,
6: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
2: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल्स, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
6: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर, फोन 0785451, मोबाइल 9857400031 र 9841979893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
7: होइन हौ पुन्टे, कता जान लागेको?
8: हेर्नु न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
7: लौ तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
2: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
7: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
8: ए उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
2: हेलो हेलो, लौ नानी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
9: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
2: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
9: ए त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डकी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि।
10: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
9: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
11: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावाश्रोती 8, नवलपुर, फोन 078540182, 078541050।
12: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
13: अब पर्दैन अन्त बजार बजार डुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
12: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
14: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बिपी चोकबाट हाट बजार जाने बाटो।
13: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 078541012, मोबाइल 9847074697।
15: Havells, Low Wage, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Nawal Parasi ko adhikarik bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale tatha khudra mulle ma paincha.
16: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन, भरतपुर सेन्टर हस्पिटल, डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपिआई नारायणी सामुदायिक हस्पिटल, डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोर्नी विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे, मध्यबिन्दु जिल्ला अस्पताल डन्डा, डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर, मोबाइल नम्बर 9847705608 र 9142073207।
17: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, ए मजा मजाका सामान काँड ल्याइस।
18: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
19: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 078-540-685
20: र 98-570-87-510।
2: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, काबसुतीमा भर पर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
21: यी सबै गरगहना त हाम्रै काबसुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मङ्गलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
2: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
21: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ। नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
22: सम्पर्क मोबाइल 98-470-73-308, 98-175-92-103 र 98-064-39-792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
21: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासुती 2 बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बिपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 98-129-40-31
2: र 97-493-88। आधुनिकता लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईको विश्वास हाम्रो पहिचान।
1: ए हजुर, सुन्नुहोस् न बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
21: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
1: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै काउसती थाना चोक अगाडि A to Z मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
21: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 पसलमा कावासुती थाना चोकको
3: टू जेड मोबाइल हाउस को आड़मा संपर्क मोबाइल 9898065942 र 9848608062 400, 600 and 800,000 पसल तपाईको संतुष्टि नै हाम्रो चाहना।
2: कान्छी के आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
4: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
2: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
4: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
3: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 0785595779, मोबाइल 9864065233।
2: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
20: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
23: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरुनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
20: ए हो र, ल हिँडिहाल त केवरुनी चस्मा पसलमा, यो चस्मा फालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
24: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
25: सम्पर्क केवरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868656708, 9054501385।
26: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु।

0: तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
1: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले। मोबाइल 9824275993, 9864465190।
2: अब हरेक चेली सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
3: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
4: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
5: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
4: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
3: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
6: फोन नम्बर 056-59-59-54
7: र मोबाइल 9841-81-115।
8: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
9: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
10: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
1: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 9847-53-410, 9843-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
2: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
11: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
2: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
11: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि, सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
2: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
11: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
2: ल उसो भए अहिले गइहाल्नुहोस्।
12: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863-59-318।
13: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
14: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
13: अब पहिलो पटक कावासोतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
14: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावासोतीमै आमा क्लिनिक फ्राली। अत्याधुनिक प्रविधि अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने
0: प्रत्येक महिनाको शनिबार र आइतबार बाजोपन समस्या

0: समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
1: अब तपाईँको सन्तानको सपना टाढा छैन।
2: आमा क्लिनिक प्राली
3: कावसुती आठ फिल्म हल चोक ठीक अगाडि।
0: सम्पर्क नम्बर 97688 80 286, फोन नम्बर 078595948।
4: सन्तान सबैका लागि सम्भव छ।

सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर। भावना म्युजिक सोल्युसन प्रस्तुत।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: कावासोतीकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला साँझको 7 बजेको छ। इट्स 7 PM।
7: लाख्यो होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन ओ शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
8: अब कुरो के भन्दाखेरिलाई, कावासोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रर सिमेन्ट गिटी बालुवा ढुङ्गा दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झटै नभइकन ठ्याक्क ठुक्क भइदिएको।
9: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी बालुवा ढुङ्गा निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
10: एसियन पेन्ट्सको आधिकारिक विक्रेता,
11: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक, शिव मन्दिर 2, फोन 0785406909, मोबाइल 9570404603, 9870406603।
12: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौँ कि भनेको, कावासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
13: यी सबै गरगहना त हाम्रै कावासोतीमा रहेको भीम देवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मङ्गलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
12: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासोती कहाँनिर होला दाई पसल?
14: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ। नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीम देवचोली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
4: सम्पर्क मोबाइल 9847073308, 9175792103 र 9806739700। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा कावासोती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
15: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
16: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
12: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
16: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
15: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बिपी मार्ग, नवलपुर। प्रोपाइटर लोकेश रसाइली, मोबाइल 9829940031
12: र 9749081588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। कान्छी के आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नुभएको थियो, होइन र?
17: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
12: लौ, थाहा पाउनु भएको छैन र हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
5: ए 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा, त्यसो भए त ढुक्क भइयो। अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
14: हो, तपाई हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 0875595979, मोबाइल 98614625233।
12: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
17: हेर न नेतु, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
12: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
17: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
12: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
17: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
12: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
17: थप जानकारीको लागि मोडर्न कम्प्युटर कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 0875455958, मोबाइल 98570405727 र 98415839027।
12: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी। नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
18: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
12: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
18: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
12: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
18: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
12: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
18: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
12: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
18: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
18: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
12: प्रत्येक शुक्रबार निःशुल्क सुगर परीक्षण गरिन्छ,
18: प्रत्येक दिन वरिष्ठ हाट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
12: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल्स, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
18: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0875455131, मोबाइल 98570400031 र 98491798। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
19: होइन हौ पुन्टे, कता जान लागेको?
20: हेरौँ न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि। लौ तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
21: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
20: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
22: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512008323 र 98439 66984।

0: सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
1: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
2: यसो बजारसम्म पुगेर आएको नि दिदी। घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
1: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लाई

0: दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टायल, वाल टायल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टायल एन्ड मार्बल सप्लायर्स नै हो नि।
1: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
0: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
1: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
2: हजुर, हामी कहाँ इन्डियाको नम्बर वान कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर वान कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, काउसुदी 3 हल चोक, नवलपुर। प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा। मोबाइल 98472242 र 98693-25050।
1: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स। तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
3: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
4: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
5: मैले तपाईँका सबै समस्याहरू सुने। हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
0: सम्पर्क श्री लक्ष्मी सुनसादी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा। प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98470-53410, 98473-55911। पुनश यस लक्ष्मी सुनचाली पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
2: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
0: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
2: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
0: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
2: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
0: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
2: ल उसो भए अहिले गइहाल्नुहोस्।
6: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक। प्रोप्राइटर गणेश रिजाल, मोबाइल 98630-59318।
7: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
8: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
7: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
8: सन्तानको अभावले थलिएका धेरै दम्पतीका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली। अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
9: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
7: अब तपाईँको सन्तानको सपना टाढा छैन।
10: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
9: सम्पर्क नम्बर 97688-80-286, फोन नम्बर 078-595-948।
8: सन्तान सबैका लागि सम्भव छ।

0: सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।
1: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
2: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
3: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
2: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
1: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98129401।
3: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।

0: पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
1: आज हरितालिका तीज शिवालयमा व्रतालुहरूको घुइँचो परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव। सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
2: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
1: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार। असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी। प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन।
1: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: मुलुकी देवानी संहिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोसीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
0: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुप्त क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो होइन। त्यो दिन हामीले सामान्य बैठक त गऱ्यौँ तर बिजनेसमा छिर्दि नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: काङ्ग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अद्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। काँग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। काँग्रेस सहमहामन्त्री प्रकाश स्ने रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु सर्वोच्च अदालतको 2 फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाडा मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर्खायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा।
8: सो यसमा चाहिँ निराहार उपास बस्ने पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहेका हुन्छौँ।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको 2 पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37.70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
2: एकातिर काजबारको शुरूवाती, एकातिर खर्च यति बेला नै बढी चाहिनु पर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माण गर्नहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्याहरू
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
1: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
1: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला, सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
17: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
12: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन।

हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, उपलब्ध भयो।

0: स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
1: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा, सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै, उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ, यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
0: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
2: बाढ़ी आउने बेला घरै थियो, त्यता अब जम्मै माथिबाट छाल आउँदै आयो, अनि हामी चाहिँ अब पाखा लगाए सर्टकट बाटो पाखा लगायो, पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँभो गयो नि भेट्ने सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बज्न सक्नु। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जहाँ जहाँ तिमीहरू म बज्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्चेन, माथि लाग्नै भए बिचैबाट लग्यो खोला सँगसँगै नै खोला लग्यो।
0: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
4: हामीलाई दाल खानु हुँदैन सबैलाई, कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न मलाई, तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
3: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरे बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नलाई हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्।
4: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउनु आवश्यक छ?
3: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुनसक्छन् खालि शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
4: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला. अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
3: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहाबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट यो हाम्रो दैविपर्कोबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुप एम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक सङ्गठनहरूले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छ एउटालाई सहयोग दिन्न, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा, त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ.
2: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ. रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ. भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढ़ीको क्षति पुर्याएको छ. प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ. भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ. र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला रातिको 8 बजेको छ।
7: It's 8 p.m.

0: सो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावा सुतीमा भर पर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
1: यी सबै गरगहना त हाम्रै कावा सुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मङ्गलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
0: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
1: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
2: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39700 प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
3: ए हजुर, सुन्नुहोस् न बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
3: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ। अब चिन्तै नलिनुहोस् न, हाम्रै कावसती थाना चोक अगाडि ए टु जेड मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 पसलमा कावासुती थाना चोकको ए टु जेड मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 98088-65942 र 98468-80-62। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: अली खबर
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्कम र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभएको छलफलमा सहभागी तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभएको छ।
7: उहाँले अब बजेटको कुनै पनि समस्या पर्दैन, तपाईँहरूले सबै विवाद समितिबाट मिटिङ गरेर कार्यपालिकाबाट मिटिङ गरेर लिएर आउनुहोस्, सबै तथ्याङ्कहरू सङ्कलन गर्नुहोस्, जहाँ जहाँ जे जे बिग्रिरहेको छ पैसाको कुनै पनि समस्या छैन। अब हाम्रो विभिन्न दात्री निकायहरूसँग पनि सहयोग भोग गर्ने क्रम जारी छ, हामीसँग पनि पैसा छ र अरू सहयोग गर्न पनि धेरै कन्ट्रीहरू अरू विभिन्न निकायहरू तयार छन्। पैसाको कमी कमजोर हुन दिन्न, तर तपाईँहरूले सबै डाटाहरू लिएर काम प्रक्रियाहरू अगाडि बढाउनुहोस्, यसमा चाहिँ लिएर आउनुहोस् यहाँ। अनि यहाँ लिएर आइसकेपछि अनि जुन जुन मन्त्रालय
6: भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन्। बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउने काम भइरहेको छ। नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुङ्गा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवं स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनर्सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको सरकारले बताएको छ। स्थानीय बासिन्दा भने अझै पनि त्रास र चिन्तामा छन्। प्रधानमन्त्री शाहलाई घर जग्गा जमिन सबै सखा भएकाले बस्ने बासको मात्र व्यवस्था गरेर नपुग्ने कुरा राखेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
5: सबैको घर जग्गा जमिन सबै गइसकेको छ, अब उहाँहरूलाई हामीले राखिदिएर मात्रै हुँदैन, होइन, खाने आधार, जीवन चलाउने आधार अब नरहेको अवस्थामा राज्यले चाहिँ अभिभावकत्व निर्वाह गरेर उहाँहरूलाई रोजगारीसँग पनि जोड्नुपर्ने हुन्छ भनेर विदुर नगरपालिकामा भोलिको दिनमा ड्राई पोर्ट, किनभने चाइना सरकारले यसलाई फेरि तृतीय यो जुन चाहिँ नाकालाई सुचारू गर्ने भन्ने कुरा आइसकेको अवस्थामा ड्राई पोर्ट पनि हाम्रो राख्न सक्ने, भोलिको दिनमा रिसर्च सेन्टर विदुर नगरपालिकामा राख्न सक्ने, होइन, भोलिको दिनमा हामीले पर्यटनको जुन तटीय बन्दहरूमा हामीले बायो इन्जिनियरिङ गरेर ग्रिनरी राखेर बाँध बनाएर पर्यटनको पनि विकास गर्न सक्ने भन्ने कुरा छ। औद्योगिक क्षेत्र
7: पनि लाग्यो,
5: औद्योगिक क्षेत्र पनि त्यहाँ राख्यो भने त्यहाँको भएको अहिले जुन प्रभावितहरूको जीवन स्तर उकास्न सक्छ कि भन्ने खालको म स्थानीय सरकार प्रमुखको हिसाबले मैले अभिभावक संस्था भनेको हाम्रो नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुराहरू डिटेलमा राख्यौँ।
6: स्थानीय जनप्रतिनिधिहरूले अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका छन्। बाढी गए लगत्तै स्थानीय सरकारसँग केन्द्र सरकारको समन्वय नभएको गुनासो समेत उनीहरूले सुनाएका छन्। केन्द्र सरकारले स्पीडमा काम गर्न नसकेको कुरा प्रधानमन्त्री बालेन्द्र शाहसँग राखेको तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले बताउनुभयो।
7: अलिक ढिला सुस्ती भयो काम, फास्ट्याग्यागमा चाहिँ अलिक आएको अवस्था छैन। अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा जुन कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा चाहिँ तागिरहेको छ, किन तागेको त थाहा भएन, यो प्रकृतिको कुरा हो, होइन, नदी जहाँ जहाँ मानवीय बस्ती छ त्यहाँ चाहिँ तागिरहेको छ अहिले पनि हो, त्यो गइरहेको छ धेरै। अहिले झन् त्यो 10 गते पछाडि त झन् मेरो गाउँ पालि सर्नु 3 बस्ती जोखिममा पऱ्यो कि हजुर, त्यो बेलासम्म केही भएको थिएन, होइन, 10 घर गयो भन्ने भएको थियो, पछि अहिले त 3 बस्ती जाने भयो भने 3 बस्ती जाने भनेको हजुर चाहिँ त्यहाँबाट चाहिँ 74 विस्थापित हुनु हो, होइन, 74 चाहिँ नयाँ एकजित बस्ती अथवा काहीँ सेफ ठाउँमा घर बनाएर लानुपर्ने अवस्था छ। अब हाम्रो त्यहाँ पक्की पुलहरू गएको छ 2, त्यसपछि अर्को तपाईँको चाहिँ लुङ पुलहरू 3 गएको छ, मठ मन्दिरहरू गएको छ, खेतीयोग्य जमिन 500-600 तपाईँ रोपनि जग्गा चाहिँ गएको अवस्था छ, होइन, तपाईँको चाहिँ बस्तीहरू चाहिँ जुन नदीले कटाइ गरेर चाहिँ सबै 3 बस्ती चाहिँ खतम हुन लागिरहेको छ, यो पुनर्वास गर्नु पर्यो तुरन्तै पुलहरू जुन यो लिङ्गेज भएन क्या, जस्तै एउटा गाउँपालिकाबाट अर्को नगरपालिका अर्को जिल्ला जाने ठाउँमै धेरै तपाईँको दुःख पाउनु पर्ने हो, दुवै पहिले 2 घन्टा लाग्थ्यो भने अहिले 7 घन्टा 8 घन्टा लाग्ने भयो क्या हजुरको, बेलिब्रिजहरू व्यवस्था गरिदिनु पर्यो, जहाँ जहाँ पुल भत्किया छ त्यहाँ बेलिब्रिजको व्यवस्था गरिदिनु पर्यो, अनि त्यससँगै पक्की पुल पनि सुरुवात गर्नु पर्यो भन्ने कुराहरू जे बिग्रिया पुनर्निर्माण गर्नु पर्यो भन्ने हाम्रो रिक्वेस्ट आग्रह थियो, उहाँले सकारात्मक रूपमा कुरा गर्नुभएको छ।
6: तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भने प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनु भएको उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको छलफलमा रसुवाको नौकुण्ड गाउँपालिकालाई भने खबर नै गरिएको थिएन। संकटग्रस्त क्षेत्र घोषणा नगरेकाले आफूलाई नबोलाएको हुन सक्ने पालिका अध्यक्ष नुर्बु स्याङ्गो घलेले बताउनुभयो।
8: बारी प्रभावितमा हामी 4 गाउँपालिका चाहिँ बारी प्रभावित पर्यो, नौकुण्ड चाहिँ परेन भनेर लेखेन राज्यले, त्यही भएर नबोलाएको हो कि।
6: बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तोइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले दावी गरेको छ। प्रभावित क्षेत्रमा आगामी मंगिरसम्म खानेपानी प्रणाली पुनस्थापना गर्ने गरी सरकारले काम गरिरहेको जनाएको छ। प्रधानमन्त्रीसँगको छलफल लगत्तै नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ भने पक्राउ परेका छन्। छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई सिंहदरबार बाहिर हनुमान थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
9: यो ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भइसकेको अवस्था थियो। उहाँ चाहिँ त्यो ब्याङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी हुनुहुन्थ्यो। नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर 3 घर भएर काठमाडौँ महानगरपालिका वडा नम्बर 16 नयाँ बजार स्थित उहाँले चाहिँ एउटा ट्रान्सपोर्ट एडभेन्चर कम्पनी खोल्नु भएको रहेछ। त्यसबाट उहाँले एकजना व्यक्तिलाई चेक दिनुभएको, त्यो चेक बाउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। त्यही दायर मुद्दाका सन्दर्भमा उहाँ चाहिँ उहाँलाई अब अदालतमा उपस्थित गराउनु पर्ने थियो, त्यस कारणले प्रहरीले नियन्त्रणमा लिएको हो र उहाँका यसअघिका अरू मुद्दाहरू अथवा घटनाहरू सन्दर्भमा समेत त्यो अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो।
6: भनेको उहाँलाई चाहिँ पहिलेदेखि नै खोजी गरिरहेको अवस्था थियो।
9: खोजी उहाँको अहिले पछिल्लो अवस्थामा चाहिँ ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको स्थिति थियो र उहाँ चाहिँ फरारको सूचीमा हुनुहुन्थ्यो, उहाँ अदालतमा उपस्थित पनि नभइसकेको स्थिति थियो र उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने भएको हुँदा हामीले आज काठमाडौँको हनुमान थानबाट चाहिँ नियन्त्रणमा लिएको हो।
6: प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुग्नु भएको थियो। छलफल सकिए लगतै फर्कँदा उहाँ पक्राउ पर्नुभयो। जनप्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो क्षेत्रको समस्या अवगत गराएका छन्। अब सरकारले लिने एक्सनको उनीहरू प्रतीक्षामा छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री सुनिल कोइराला।
10: नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। काँग्रेसको क्रियाशील सदस्य भएको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए। काँग्रेस संस्थापनले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। देउबा पक्षले मंगिर 21 23 गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ। आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज भगवान शिवको पूजा आराधना गरी नेपाली महिलाहरूले धूमधामपूर्वक यो पर्व मनाएका छन्। काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दिनभर दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको थियो। पशुपतिनाथमा करिब 50,000 महिला दर्शनार्थीले दर्शन गरेका छन्। बिहान र दिउँसो केही हल्का रहेको पशुपतिनाथ बेलुका भने भरिभराउ देखियो। आजको भगवान शिवको दर्शन निकै शान्तिपूर्ण रहेको पशुपतिनाथ मन्दिरमा खटिएका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्। आफ्नो पति वा प्रेमीको दीर्घायु एवं प्रगतिको कामना गर्दै महिलाहरू तीजमा भगवान शिवको व्रत बस्ने गर्दछन्। महिलाहरूले आज दिनभर नै पूजा आजासँगै समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट दुःख सुख साटासाट गरे। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नु भएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र गर पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। नेपाली सेनाले भोटेकोशी बाढ़ी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3,894 र विदेशी 283 गरी जम्मा 4,177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरूपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले आइतबार पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरूपयोग गरिरहेको बताएका छन्। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यो सँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। 2024 फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारत स्पिन आक्रमण सामु टिक्न सकेन। अन्तत श्रीलंका 111 रनमै अल आउट भयो। भारतले 72 रनको फराकिलो जित निकाल्दै 8 महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो। सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
13: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
12: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
13: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
14: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
15: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
12: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
16: यो हो नेपाली रेडियो,
17: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
18: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री जीवन भण्डारी।
19: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले सबै माग र अडानलाई सम्बोधन गर्दा पनि असन्तुष्ट पक्षले मान सम्मान नपुगेको भन्दै रहस्यमय हट देखाइरहेको छ। 15 महाधिवेशन प्रारम्भ हुन केही दिन मात्र बाँकी रहँदा चुनदेवीमा सीमित केही मुठी भर नेताहरू अझै पनि भाउ खोज्दै मूलधारमा नफर्किने ढिपी कसेका छन्। आफैले उठाएका सबै शर्तहरू कार्यान्वयन भइसके पनि एकताको ढोका बन्द गर्नुले ती नेताहरूको नियतमाथि प्रश्न उठेको छ। उनीहरू पार्टी एकता जोगाउन नभई काङ्ग्रेसलाई विभाजनको दलदलमा फसाएर कसैको इसारामा पार्टीको भविष्यमाथि खेलवाड गर्ने मिशनमा छन् भन्ने छरलङ्ग भएको छ। गत वैशाखको दोस्रो साता तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको समग्र एकताका लागि भन्दै 8 बुँदे मागपत्र सभापति गगन कुमार थापा समक्ष पेश गरेका थिए। ती सबै मागहरूलाई संस्थापन पक्षले पूरा गरिदिएको छ। विद्युतीय प्रणाली मार्फत सदस्यता अध्यावधि गर्ने कार्य बहिष्कार गरेकाहरूलाई समेत गत पुष महिनासम्म नवीकरण गरेको आधारमै मान्यता दिने निर्णय काङ्ग्रेसले गरेको छ। त्यति मात्र होइन, विशेष महाधिवेशन पछिको समितिमा नपरेका तत्कालीन 15 महाधिवेशनबाट तत्कालीन 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन गर्ने निर्णय समेत गरेको छ। यहाँसम्म कि महाधिवेशन आयोजक समिति गठन गरेर पुरानो कार्य समितिका सबै नेताहरूलाई ससम्मान समावेश गर्ने र सभापति थापाले वरिष्ठ नेताहरूलाई आयोजक समितिको संयोजक बन्न समेत खुल्ला प्रस्ताव गर्दा समेत चुनदेवीका एकाध नेताहरूले हामीलाई सम्मान पुगेन भन्दै बटारिनु राजनैतिक पाखण्डको पराकाष्ठ हो। कुनै पनि राजनैतिक आन्दोलन वा दलभित्र माग पूरा हुनु भनेको विवादको अन्त्य र सहकार्यको सुरुवात हुनु हो, तर मागे भन्दा बढी अधिकार र पदको सम्मान दिँदा पनि मूलधार अस्वीकार गर्नुले उनीहरूको वास्तविक उद्देश्य माग पूरा गराउनु थिएन, बरु माग पूरा हुन नसक्ने वातावरण गराएर पार्टी फोड्ने बहाना खोज्नु थियो भन्ने प्रष्ट भएको छ। देशभरका लाखौं कार्यकर्ता बाढी पहिरोको विपदमा जनताको आँसु पुछ्दै र असोज 3 गतेदेखि सुरु हुने वडा अधिवेशनको महाउत्सवको तयारीमा जुटिरहँदा चुनदेवीको एउटा कोठामा बसेर षड्यन्त्रको तानाबाना बोल्नेहरूलाई न त देशको चिन्ता छ न त लाखौं निष्ठावान कार्यकर्ताको पसिनाको नै कदर छ। यही आत्मघाती र अनुदार चरित्रका कारण चुनदेवी गुट आज आफ्नै आन्तरिक शक्तिबाट नराम्रोसँग भत्किएको छ। पूर्व सभापति देउवा माग पूरा हुँदा पनि पार्टी एकताको पक्षमा नउभिएपछि र विभाजनकै रेखा कोर्न उद्यत देखिएपछि पूर्व उपसभापति पूर्णबहादुर खड्का पक्षले देउवाको साथ छोड्ने ऐतिहासिक निर्णय गरेको छ। माग सम्बोधन भइसकेपछि त्यसलाई पालना गर्नु प्रत्येक जिम्मेवार नेताको नैतिक बन्धन हुने निष्कर्षसहित खड्का निकट नेताहरूले संस्थापनसँग सहकार्यको हात मिलाएका छन्। आफ्ना कार्यकर्तालाई असोज 3 बाट सुरु हुने 15 महाधिवेशनमा पूर्ण ऊर्जाका साथ सहभागी हुन पनि सार्वजनिक रूपमै उनीहरूले आह्वान गरिसकेका छन्। खड्का निकट नेता रामहरि खतिवडाका अनुसार कानूनी पुनरावलोकनको विषय अदालतमा विचाराधीन रहेकाले खड्का तत्काल भौतिक रूपमा उपस्थित नभए पनि बाँकी सबै नेताहरू केन्द्रीय समितिमा समायोजन भई पार्टीको मूलधारमा आइसकेका छन्। सहमति र एकताको पक्षमा उभिएका 31 जना तत्कालीन केन्द्रीय सदस्यहरू मध्ये 1-2 जना बाहेक अरू सबै नेताहरू संस्थापन पक्षसँग जोडिन तयार भइसकेको नेता श्याम घिमिरेले स्पष्ट पारेका छन्। यसको प्रत्यक्ष प्रमाण आज चुनदेवीमा आयोजित गुटको कार्यक्रममा प्रष्ट देखिएको छ। पार्टीका प्रभावशाली मानिएका नेताहरू पूर्ण रूपमा त्यस कार्यक्रममा अनुपस्थित रहेका छन्। जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयनसिंह महर, गोविन्द भट्टराई, उमेश जङ रायमाझी, सीता गुरुङ, प्रदीप कुमार सुनवार, अनिल रुगाटा लगायतका दर्जनौं सशक्त नेताहरूले चुनदेवीको बन्धक राजनीतिलाई ठाडै अस्वीकार गर्दै सानेपाको मूलधारलाई रोजिसकेका छन्। पार्टीभित्र बहुमत र सशक्त नेतृत्व पंक्ति मूलधारमा समाहित भइसकेपछि चुनदेवीमा अब राजनैतिक रूपमा एक्लिएका र भविष्यविहीन एकाध अनुहार मात्र बाँकी छन्। सबै माग सम्बोधन भइसक्दा पनि पार्टी एकता अस्वीकार गरेर जनता र कार्यकर्ताको भावनामाथि लात हान्ने तत्व कसको स्वार्थ र कुन शक्तिको इसारामा नाचिरहेको छ भन्ने प्रश्न अहिले सबैतिरबाट उठ्न थालेको छ। इतिहास साक्षी छ, व्यक्तिगत स्वार्थ र अहंकारका लागि पार्टी र आन्दोलनलाई धोका दिनेहरू कहिल्यै सफल भएका छैनन्। 15 महाधिवेशनको ऐतिहासिक उभारले यस्ता गैर जिम्मेवार र विखण्डनकारी सोच राख्नेहरूलाई पाखा लगाउँदै नेपाली काङ्ग्रेसलाई नयाँ विचार, नयाँ ऊर्जा र दरिलो आन्तरिक एकता सहित देशको नेतृत्व गर्ने नयाँ युगमा प्रवेश गराउने निश्चित छ।

0: मात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता प्रदीप कुमार सुनुवार।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट
5: हजुरसित सँगै हस्ताक्षर गरेको 30-32 जना के गर्दै हुनुहुन्छ, छलफल के भइरहेछ?
6: केही छैन, तपाईँको अब यो महाधिवेशनमा भाग लिन जाने
5: केन्द्रीय समितिले हिजोको केन्द्रीय समितिले चाहिँ सबैजनालाई स्वतः केन्द्रीय शासित बनाउने भन्ने निर्णय गर्यो, त्यसलाई कसरी लिनुभएको छ?
6: स्वागत के मान्नुपर्छ, उहाँहरूले त अब सम्मानजनक रूपले तपाईँको अब यो हिजोको विशेष महाधिवेशनको केन्द्रीय समिति र हिजो तपाईँको 14 महाधिवेशन निर्वाचित कार्य समिति समायोजन गरेर तपाईँको अधिवेशन जाने भनेको एकताको महाधिवेशन गर्ने भन्ने
5: अनि यसलाई पनि अब खासै अब अझै सन्तुष्ट भइएन भनेर एक थरीले भनिरहनु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ?
6: अब उहाँहरूलाई पनि तपाईँको यो विकल्प छैन, अब संस्थाको कुरा हो। काङ्ग्रेस तपाईँको अत्यन्त तपाईँको अप्ठ्यारो पोजिसनमा छ अहिले, लोकतन्त्र पार्टी ठुलो खतरा छ, त्यसले गर्दाखेरि लोकतन्त्र र तपाईँको काङ्ग्रेस पार्टीलाई बलियो नभइकन लोकतन्त्र तपाईँको बलियो हुन सक्दैन। यो लोकतन्त्रलाई प्रजातन्त्रलाई तपाईँको चाहिँ बलियो सँगसँगै यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि काङ्ग्रेसमा तपाईँको चाहिँ अब अहिले चाहिँ जुन रोहन थापाको नेतृत्व काङ्ग्रेस छ त्यही काङ्ग्रेसमा तपाईँको सबैजना समावेश भएर अधिवेशनमा भाग हुनको लागि म आह्वान गर्छु।
5: जस्तो पूर्णबहादुर खड्का लगायतका धेरै नेताहरू चाहिँ अब यता आउनु भएको भन्ने समाचारहरू आइरहेछ।
6: मलाई पूर्णबहादुर दाईको बारेमा त मलाई थाहा छैन,
5: लगायतका एउटा टिम छ नि ठुलो उहाँहरूको बारेमा
6: होइन, त्यो टिम त उहाँको टिम पनि होइन, अघि टिम होइन, हिजो त तपाईँको शेरबहादुर दाईकै टिम हो, शेरबहादुर दाईले तपाईँको सञ्चालन गर्नुपर्ने टिम, पूर्णबहादुर दाईलाई पनि रिक्वेस्ट गर्न जानुभएको हो उहाँहरू, उहाँहरू पूर्णबहादुर दाई आउनु भएन भने पनि उहाँहरू तपाईँको यता आउनुहुन्छ।
5: कतिजना जति आउनुहुन्छ भन्ने हजुरको अहिलेसम्मको बुझाइ छ?
6: अहिले अब दिना दिदी लगायत तपाईँको चाहिँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायत सबै तपाईँको चाहिँ आउनुहुन्छ।
5: 31 जतिले हस्ताक्षर गर्नुभएको थियो अस्ति दुबई महाधिवेशन रोकौँ र संवादको वातावरण गरौँ भनेर आह्वान गरेको मध्ये कतिजना चाहिँ जति
6: आउनुहुन्छ? त्यो सबै आउनुहुन्छ,
5: सबै 31
6: एकदम।
5: त्यो चाहिँ कहिले भनेको, कहिले त्यो आउने?
6: आइसक्नु भयो, हिजै तपाईँ निर्णय भइसक्यो, भोलि चिठी प्राप्त गरेर पर्सिदिन केन्द्र समितिको मिटिङमा,
5: भोलि उहाँहरू पार्टी कार्यालयमा गएर चिठी प्राप्त गर्नुहुन्छ र अरू गतिविधिहरूमा उहाँ स्वतः सहभागी हुनुहुन्छ।
6: एकदम एकदम एकदम।
5: केही पक्ष खास गरेर शशाङ्क कोइराला, शेखर कोइराला, शेरबहादुर देउवा लगायतका केही नेताहरू अझै पनि किन चाहिँ आनीकानी गरिरहनु भएको, यस्तो उहाँहरूले माग गरेको विषय पुरा गर्दै गर्दा पनि नमान्नुको कारण के होला?
6: अब यो राजनैतिकमा तपाईँको सबै कुरा तपाईँको प्रतिष्ठा कुरा गिभ एन्ड टेकको कुरा होला, उहाँहरूले पनि तपाईँको आफ्नो तपाईँको राजनैतिक अस्तित्वको कुरालाई तपाईँको राख्नु भएको होला, अब त्यो चाहिँ उहाँहरूलाई नै सोध्नुपर्छ, हामीले सोध्ने कुरा होइन, उहाँहरू हामीभन्दा सिनियर तपाईँको एकदम नेताहरू हुनुहुन्छ, उहाँहरू तपाईँ ऐतिहासिक नेताहरू हुनुहुन्छ, हाम्रो चाहिँ तपाईँको उहाँहरूप्रति एकदमै तपाईँको सम्मान छ, तर अब त्यो चाहिँ उहाँहरूलाई नै सोध्नु पर्ला।
5: उहाँहरूले नै यस अगाडि माग गर्नुभएको थियो पुसमा नवीकरण गरेको त्यति सबैलाई मान्यता दिनुपर्ने अनि 14 महाधिवेशनका केन्द्रीय सदस्य सबैलाई मान्यता दिनुपर्ने, छुट्टै संयन्त्र बनाउनु पर्ने, आयोजक समिति बनाउने, यी सबै कुरा त संस्थापन पक्षले पुरा गरिदियो, तर पनि उहाँ मानिरहनु भएको छैन।
6: अब यो चाहिँ राजनीतिमा कहिले काहीँ चाहिँ यस्तो हुन्छ कि तपाईँको चाहिँ 2+ गर्दाखेरि 4 हुनु पर्यो, कहिले काहीँ 3 हुन्छ, यस्तै 3 भएको होला।
5: त्यही त, त्यो त सबै भने जस्तो सबै कुरा त माग पुरा स्वाभाविक रूपमा नहुन सक्छ होइन, तर केही कुराहरू भइसकेपछि एक खालको वातावरण बनिसकेपछि
6: अब यो खोइ अब यसलाई तपाईँको यो हाम्रो चाहिँ बुता र हाम्रो क्षमता भन्दा माथिको कुरा हो।
5: अनि देशभरिका आम कार्यकर्तालाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
6: गगन थापाको नेतृत्वको काङ्ग्रेसको अधिवेशनमा सहयोगी भएर सबै काङ्ग्रेसलाई बलियो बनाऊ र गगन थापाको हात बलियो बनाउने काममा लागु भन्छु।
5: अब उहाँ नेताहरू नआउँदै गर्दाखेरि पार्टीमा असर केही पर्छ?
6: अरे अब तपाईँ असर त राजनीतिक रूपमा तपाईँको भोलि इस्युले तपाईँ गर्ने हो होइन, अब भोलिको चाहिँ परिस्थिति के पर्छ नेपालको पोलिटिक्स तपाईँलाई तपाईँको थाहा छैन, अब त्यसले गर्दाखेरि अब योलाई समयले चाहिँ तपाईँको ल्याउने हो, समयमा तपाईँको परिस्थिति ल्याउने हो, समय अनुसार हुन्छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
1: दिदी, तपाईले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
2: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
3: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
2: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
4: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल, कावासोती 2 बीपी मार्ग नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9829040031
3: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
5: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
6: गणपति मिष्ठान्न भण्डार।
5: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
7: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2 कुमारवती कलेज रोड नवलपुर।
5: फोन 078-540-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105।
3: कान्छी के आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त, अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
8: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
3: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासोती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
8: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा, त्यसो भए त ढुक्क भयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
9: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स, 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स, कावासोती 3 सभापति चोक नवलपुर, फोन 078-595-579, मोबाइल 98-614-65-233।
3: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
10: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
11: अब पर्दैन अन्त बजार बजार डुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
10: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
12: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बीपी चोकबाट हाट बजार जाने बाटो।
11: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 078-541-012, मोबाइल 98-470-74-697।
13: हेबेल्स, लो वेज, साइडन, आइसेन, टाटा भोल्टास, आइडिया पावरटेक, नवलपरासीको आधिकारिक विक्रेता, एसी, फ्रिज, वासिङ मेसिन, कुलर फेन, साउन्ड सिस्टम, होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
14: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
15: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
14: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
15: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
14: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
15: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
14: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
16: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 98630 59318।
17: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर। मोबाइल नम्बर 98470 05608 र 98142 73207।
14: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, इसिजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
18: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
14: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
18: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
14: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
18: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
14: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
18: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
14: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
18: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
18: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
14: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
18: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
14: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
18: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0878-545-531, मोबाइल 98-570-4001 र 98-491-79-93। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी, र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री

0: फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सिमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढ़ीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति धम्की भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा AI कम्पनीका प्रमुखहरूले AI विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली AIको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो BBC नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको BBCलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने हुन त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा 3 तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, सबैहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5000

0: 130 जना थम्बरकविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
1: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो।
2: मतलब 100 वर्षमा आउने भन्दा पनि अझ
1: धेरै नै बढी थियो, होइन 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
2: भयो।
1: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको
2: छ। अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
1: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ। र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप, जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 83 मिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले, त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
2: अब यस्तो खालको, यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न, होइन? त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
1: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
2: गर्यो,
1: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलियन्स सिस्टममा चाहिँ जानुपर्छ। एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एक्रो ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी बिदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
3: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
4: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
3: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
5: बच्चाहरू लिएर जान नसकिने त्यहाँ वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दै।
3: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
6: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वानवे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
3: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
7: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्ड

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोजीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनिटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857785510।
4: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
5: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
6: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
5: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
4: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 9829040031
6: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
7: ए हजुर, सुन्नुहोस् न बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
7: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावसती थाना चोक अगाडि A to Z मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 पसलमा कावासोती थाना चोकको A to Z मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9808865942 र 9848080062। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
9: गणपति मिष्ठान्न भण्डार।
8: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
9: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावसती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
8: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
10: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा हेर त, ठगेछ यार मलाई त।
4: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरुनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त।
10: ए हो र, ल हिँडिहाल त केवरुनी चस्मा पसलमा, यो चस्मा फालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
8: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा
10: चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: सम्पर्क केवरेनी चस्मा पसल कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98668 56708, 98054-0185।
11: हेर न नितु, मेरो ल्यापटप बिग्रिएर 1 हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
12: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
11: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
12: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
11: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
12: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
11: थप जानकारीको लागि मोडर्न कम्प्युटर कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 078-45-558, मोबाइल 98-75-40-527 र 98-45-83-927।
12: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी। नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुलचोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
13: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
12: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
13: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
12: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी। साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
12: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
13: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
12: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
13: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
13: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
12: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
13: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
12: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
13: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
14: होइन हौ पुन्टे, कता जान लागेको?
15: हेरौ न, म त बिस्तारी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
14: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
12: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
14: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
15: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-0082। र 98 4 39 66 9 84।
16: हेलो हेलो लौ नानी हेर्नुहोस् न यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
17: हेलो हो र अनि कुन बेलादेखि बेहोस हुनु भएको?
16: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
17: ए त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ, बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब हाम्रो अस्पतालमा आइसियु को व्यवस्था त
18: छ नि? हाम्रो अस्पतालमा आइसियु को पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
17: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
19: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोड्ने सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स हाइड्रोसिल हर्निया पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर, फोन 078-45-182, 078-45-050।
16: ए सरिता बहिनी, कता पुगेर आउनु भयो?
7: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
16: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
15: हो दिदी बहिनीको गफ मैले पनि सुने है, गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइट को भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
7: ए डिजाइन पनि राम्रा छन् र भाइ?
15: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
7: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
16: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक केएनपी पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
15: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावसुति 3 हल चोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98-472-42 र 98-693-25-050।
7: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
1: घर झिलिमिली भयो भनेर बरु चोरी फुरी देखाउँदै हाँसिरहेछस् त।
20: लोड सेडिङले पनि मैले त ढुक्काएर ल्याऊ भन्ने कुटी हान्ने, त्यही इन्द्रचोकको पर्जोर इन्टरप्राइजेसमा सस्तोमा सोलर र इन्भर्टर पायो, त्यही भन्छ ल्यायो, उज्यालो छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा।
21: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस कावसति इन्द्रचोक, मोबाइल 98-510-67-650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
22: पुरुष पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
23: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
24: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
25: रोग बोकेरै मर्छु कि जस्तो भएको थियो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भए।
24: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसा फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्न आमा त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
23: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
0: फोन नम्बर 056-59-59-54
2: र मोबाइल 98-451-81-115।
4: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
5: अब पर्दैन अन्त बजार बजार टुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
4: रेडियो, डिभिडी, एलसीडी, एलइडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
6: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बिपी चोकबाट हाट बजार जाने बाटो।
5: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 0785-41-012, मोबाइल 98-70-74-697।
9: Habels, Low Edge, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Nawal Parasiko Adhikariko Bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale Tata, Khudra Mullema Paincha.
26: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
27: कावासोतीमा भरपर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
28: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
26: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 0785-47-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
29: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
30: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
29: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
30: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि, सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
29: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
30: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
29: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
26: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 98-36-59-318।
31: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन, तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
32: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
26: सम्पर्क आईसी ब्युटी एकेडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98-214-27-593, 98-644-65-190।
29: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
1: घर झिलिमिली भयो भनेर पर चोरी फुरी देखाउँदै हाँसिरहेछस् त।
20: लोड सेडिङलाई पनि मैले त ढुकाएर ल्याएँ भन्ने कुटी हान्ने। त्यही इन्द्रचोकको परजोर इन्टरप्राइजेसमा सस्तोमा सोलर र इन्भर्टर पायो, त्यही भन्छ ल्यायो उज्यालो उज्यालो छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा।
21: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम ग्यास गिजर इलेक्ट्रिक गिजर पंखा वाल लाइट लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस का औषधी इन्द्रचोक मोबाइल 9855067650 प्रोप्राइटर पुरुषोत्तम भोसाल।
22: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।

0: सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
1: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
2: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाबै, त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
3: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
4: र 98577510।
5: होइन हौ पुन्टे, कता जान लागेको?
6: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
5: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
7: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
5: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
6: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512008332 र 98439-66984।

0: सिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र
1: प्रोपाइटर भीमराज सदाशंकर माया सदाशंकर
0: मोबाइल 9847073308 9815792103
2: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
3: फोन 0785406626 मोबाइल 9857087626 र 9419151105

शुभ प्रभात, सामुदायिक रेडियो माध्यमबाट एफएम 101 MHz र इन्टरनेट अनलाइन www.madhyamika.com.nz रेडियो माध्यमको फेसबुक पेज र हाम्रो पात्रबाट एकसाथ प्रसारण भइरहेको यहाँलाई 5:20 बजेको माध्यमिक समाचारमा हार्दिक स्वागत गर्दछु। म कमला राणा। आज मिति 2083 साल भाद्र महिनाको 30 गते, तदनुसार सन् 2026 सेप्टेम्बर महिनाको 15 तारिक आज मङ्गलबार। आज भदौ शुक्ल चतुर्थी समेत आज सूर्योदय बिहान 5:49 जाँदा हुनेछ भने सूर्यास्त साँझ 6:08 जाँदा हुनेछ। मध्यबिन्दु समाचार सुरु गरौँ। मुख्य समाचारका शीर्षकहरूबाट संघीय संयन्त्रको सुस्तताले उद्धार राहतमा ढिलाइ भएको प्रधानमन्त्रीसँग जनप्रतिनिधिहरूको गुनासो। खरिद सम्झौतापछि सार्वजनिक निकायले एकतर्फी शर्त परिवर्तन गर्न नपाउने सर्वोच्चको फैसला। अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित नभएको कंग्रेस देउवासम्मको निष्कर्ष। सरकारले आफूमाथि ज्यादत्ती गरेको मेडिकल व्यवसायी प्रसाईको आरोप। सुनसरीको देवानगंज र सिराहामा भएको घटनामा दुईजना सिडिओ सहित 8 अधिकारीलाई कारवाहीको सिफारिश। सिंहदरबारबाट निस्किए लगत्तै पक्राउ परे किस्पाङ गाउँपालिकाका अध्यक्ष। युक्रेनी रेलमा रूसी आक्रमण। बेलायती पूर्व प्रधानमन्त्री सहितका भीआईपीलाई लक्षित गरिएको रेलवे कम्पनीको आरोप। यमनका मोखा बन्दरगाह शहर र बाब अल मानदेव जलमार्ग स्थित टापुहरूमा हुतीहरूले गरे कब्जा। र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिँदै।

0: अब समाचार विस्तारमा। रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल सड़क र पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उनीहरूले प्रभावित क्षेत्रमा वैकल्पिक सड़क र बेलीब्रिज निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढ़ीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बगेकाले प्रभावित बस्तीको आवागमन अत्यन्तै कठिन बनेको बताउनु भएको छ। पुल र सड़क बगेपछि राहत उद्धार र पुनस्थापनाको काम नै प्रभावित भएको उल्लेख गर्नुहुँदै उहाँले तत्काल बेलीब्रिज र वैकल्पिक सड़क निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। स्थानीय जनप्रतिनिधिको माग सम्बोधन गर्न सरकार तयार रहेको र पूर्वाधार निर्माण तथा पुनर्वासका लागि बजेटको कुनै अभाव नहुने आश्वासन प्रधानमन्त्रीले दिनुभएको श्रेष्ठले जानकारी दिनुभएको छ। अहिले सड़क सञ्जाल टुट्दा ठूलो समस्या भएको श्रेष्ठले बताउनु भएको छ। सामान्य अवस्थामा दुईदेखि तीन घण्टा लाग्ने गन्तव्यमा अहिले 15-20 घण्टासम्म लाग्ने गरेको उहाँले बताउनु भएको छ। विदुर नगरपालिका तुलनात्मक रूपमा सुगम मानिए पनि 10 वडा क्षतिग्रस्त भएको श्रेष्ठले जानकारी दिनुभएको छ। तत्काल के पूर्वाधार निर्माण गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँले प्रश्न पार्नु भएको छ। नगर प्रमुख श्रेष्ठले पुनर्वासलाई अस्थायी आवासमा मात्र सीमित नगरी रोजगारी र जीविकोपार्जनसँग जोड्नुपर्ने धारणा राख्नु भएको छ। बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान र जग्गा व्यवस्थापन गर्न आवश्यक परे वन क्षेत्रसँग जग्गा सट्टा पट्टा गर्ने कानूनी व्यवस्था मिलाउनु पर्ने उहाँले बताउनु भएको छ। बाढ़ीबाट विस्थापित बस्तीलाई सुरक्षित स्थानमा पुनस्थापित गर्दै दीर्घकालीन रूपमा स्मार्ट सिटी सुक्खा बन्दरगाह औद्योगिक क्षेत्र र पर्यटन विकाससँग जोड्न सकिने प्रस्ताव आफूहरूले प्रधानमन्त्री समक्ष राखेको उहाँले स्पष्ट पार्नु भएको छ। भोटेकोशी बाढ़ीमा परि हालसम्म 1395 जनाको शव फेला परेको छ भने 5130 जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलप्रासी पूर्वमा 232, नवलप्रासी पश्चिममा 222, नुवाकोटमा 102, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 रहेको छ। उपचारको क्रममा काठमाडौँमा दुईजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 जनाको शनाखत भएको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। डीएनए नमूनाका आधारमा शनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विभिन्न सुरक्षा निकाय मार्फत थप 9358 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेका 166 सामुदायिक जनचेतना कार्यक्रम मार्फत 45238 जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी गराउनु भएको छ। बाढ़ीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैर सरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय रहेका छन्। भोटेकोशी बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिक सहज बनाउन उद्धार, सरसफाई, राहत व्यवस्थापन तथा पुनस्थापनाका कार्यलाई तीव्रता दिएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रमा बस्ती सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। नागरिकका घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावेश हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोत साधनका बावजुद निरन्तर खटिरहेको जनाएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रमा ढुङ्गा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने तथा विद्यालय, स्वास्थ्य संस्था लगायत सार्वजनिक महत्वका भवनको सरसफाई गरी पुनः सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ। स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा प्रहरीले आवश्यक काम गरिरहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको जीवन यापन सहज बनाउन प्रहरी थप क्रियाशील भएर लागिरहेको बताउनु भएको छ। प्रवक्ता काफ्लेले विपदका कारण सृजित मनोवैज्ञानिक त्रासलाई मध्यनजर गर्दै नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन प्रहरी प्रयासरत रहेको उल्लेख गर्नु भएको छ। फोटेकोशी बाढ़ीले भौतिक तथा मानवीय क्षतिसँगै प्रभावित क्षेत्रका बासिन्दामा मनोवैज्ञानिक त्रास समेत सृजना गरेको छ। विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा परेको मानसिक असरलाई ध्यानमा राख्दै प्रहरीले मनोपरामर्श सेवा समेत प्रवाह गरिरहेको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टर लगायतका स्थानमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुन सक्ने दुर्व्यवहार र हिंसाका घटनाप्रति प्रहरी थप संवेदनशील भएर लागेको जनाएको छ। उद्धार कार्य गरिएका व्यक्तिलाई राहत वितरण गर्दा स्थानीय तह तथा सरकारवाला निकायसँग समन्वय गरी व्यवस्थित पारदर्शी रूपमा काम भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार बाढ़ी प्रभावित जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म 196 कार्यक्रम सञ्चालन गरी 47,774 जना लाभान्वित भएका छन्। यस्तै विपद पश्चातका विभिन्न व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रहरीले टिमुरे टू त्रिवेणी अपरेशन सञ्चालनमा ल्याएको जानकारी दिएको छ। सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरल र प्रभावकारी सेवा प्रभाव गर्न गृह मन्त्रालयले सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ। सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा जारी गरिएको पत्रमा 2082 चैत्र 18 गतेदेखि जारी गरिएको परिपत्र तथा 2083 भदौ 25 गते मुख्य सचिव र गृह सचिवबाट जुम बैठक मार्फत दिएका निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ। सचिव स्तरीय निर्णय अनुसार 2083 भदौ 29 गते उक्त निर्देशन जारी गरिएको हो। निर्देशन अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल्ने व्यक्तिहरूमाथि निगरानी बढ़ाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। त्यस्तै अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रभावमा प्राथमिकता दिन निर्देशन दिएको छ। नागरिक सहायता कक्ष मार्फत सेवाग्राहीलाई विभिन्न सेवा निशुल्क उपलब्ध गराउन समेत भनिएको छ। जस अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फारम उपलब्ध गराउने, राष्ट्रिय परिचय पत्र तथा राहदानी सेवाका लागि अनलाइन फारम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने र इमेल मार्फत पत्रचार गरी अभिलेख पठाउने तथा प्राप्त अभिलेखबाट प्रिन्ट गर्ने सेवा रहेका छन्। जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयले पनि आफ्नो सेवा प्रकृति अनुसार नागरिक सहायता कक्ष स्थापना गरी निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। नेपाली कंग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई व्यवस्था गर्दै एकतर्फी रूपमा अगाडि बढ्न उचित मान्न नसकिने निष्कर्ष निकालेको छ। समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताउनु भएको हो। मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्नुहुँदै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ। पार्टीको वैधानिकता र लोकतान्त्रिक संस्कार र संगठनात्मक एकता संकटमा परेको भन्दै उहाँले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ। यस्तै नेपाली कंग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीट गरेको छ। कंग्रेसको क्रियाशील सदस्य भएको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनु भएको छ। कंग्रेस संस्थापनले 16 19 असोजसम्म र 15 महाधिवेशनको मिति तोकेको छ। देउवा पछिले मंगसिर 21 23 गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ। काभ्रेको बल्थैलालीमा दुई दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई जिम्मेवारी दिएको हो। थापा कार्यदलका संयोजक रहनु भएको छ भने पोखरेल सदस्य सचिव रहनु भएको हो। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दावी गर्नु भएको छ। साथै बैठकले पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल भएको जनाउनु भएको छ। साथै बैठकले वर्तमान सरकारका अधिनायकवादी गतिविधिको एकताबद्ध भएर जनताको पक्षमा उभिने निर्णय गरेको छ। कार्यदलको अर्को बैठक आगामी असोज एक गते बस्ने सदस्यहरूले बताएका छन्। सोही बैठकमा तीन नेताले एकीकृत प्रतिवेदन पेश गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका पदाधिकारीहरू बीच भएको अनौपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम 15,000 योगदान गर्ने प्रस्ताव अगाडि बढ़ाइएको हो। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट 50,00,000 प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने निर्णय भइसकेको छ। पार्टीको तर्फबाट गरिएको उक्त योगदानमा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा हुँदै आएको मासिक लेबी समेत समावेश गरिएको जनाएको छ। त्यसका अतिरिक्त संसदीय दलका सदस्यहरूले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने सो घोषणा गरेका छन्। मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन्। एयरपोर्टमा पत्रकार सम्मेलन गर्न आफूलाई सरकारले बन्देज लगाएर ज्यादती गरेको प्रसाईको भनाइरहेको छ। एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिएपछि प्रसाईले आफ्नै निवास पुगेर पत्रकार सम्मेलन गरेका थिए। त्यसक्रममा प्रसाईले जेएनजी आन्दोलनका क्रममा संसद सिंहदरबार लगायतका भौतिक संरचना जलाउन भएको षड्यन्त्रबारे आफूसँग धेरै भिडियो रहेको भन्दै चाँडै सार्वजनिक गर्ने बताएका छन्। उनले मुलुकमा सुशासन नभएको तथा सरकारप्रति विश्वासको वातावरण नभएको भन्दै लगानीकर्ताहरू आउनै छाडेको बताएका छन्। प्रसाईले पहिला राष्ट्र जोगाउनु पर्ने र त्यसका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। प्रसाईले आफूले प्रधानमन्त्री बालेन्द्र र गृहमन्त्री सुदन गुरूङको रिस नगरेको भन्दै राम्रो गरी काम गरे आफू कुनै विरोध नगर्ने पनि बताएका छन्। हामीसँग राष्ट्रिय समाचार, खेलकुद समाचार लगायत अन्य समाचार बाँकी नै छन्। रेडियो मतिबिन्दु सुन्दै गर्नुहोला।
1: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु। कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
2: मैले तपाईँका सबै समस्याहरू सुने। हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
1: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
3: अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अगेउली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था काबासोती 16 डन्डा नवलपुर।
2: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
4: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
2: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
4: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
5: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
2: अब तपाईँको सन्तानको सपना टाढा छैन।
6: आमा क्लिनिक प्राली, कावसती 8 फ्री मल चोक ठीक अगाडि।
5: सम्पर्क नम्बर 97688 80 286, फोन नम्बर 078595948।
4: सन्तान सबैका लागि सम्भव छ।
0: विश्रामपछि अब बाँकी समाचार। सोमबार पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ 10 मुद्दाका फरार प्रतिवादी भएको खुलासा भएको छ। उनी विरूद्ध बैंकिङ कसुर सम्बन्धी 3.4 लाखदेखि 2 लाखसम्मको 10 छुट्टा छुट्टै मुद्दा रहेको खुलासा भएको हो। यति धेरै मुद्दा भएका उनी सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको शिव दरबारमा बोलाएको छलफलमा सहभागी भएका थिए, तर उनलाई उक्त छलफलबाट निस्कने क्रममा शिव दरबारबाटै प्रहरीले पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार भदौ 10 गते भोटीकोशी नदीमा आएको बाढ़ी प्रभावित स्थानीय निकायका जनप्रतिनिधिहरूसँग छलफल राख्नु भएको थियो। सोमबार उनी पक्राउ परेको अनुडारियाले प्रहरी वृत्त दरबार मार्गमा दर्ता गराएको बैंकिङ कसुरको जाहेरीको आधारमा परेको हो, जहाँ उनी विरूद्ध 5,25,000 बैंकिङ कसुर सम्बन्धी जाहेरी परेको थियो। प्रहरीमा जाहेरी परेर अनुसन्धानको क्रममा रहेका र सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश भएका 10 मुद्दामा गाउँपालिका अध्यक्ष तामाङ फरार देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। तामाङ 3.4 लाखको एउटै मुद्दामा फरार देखिएका छन्। सुनमाया खर्तीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको 3.4 लाखको बैंकिङ कसुर मुद्दामा उनी 2082 फागुन 5 गतेदेखि फरार देखिएका छन्। प्रहरीले त्यसबारे अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। काठमाडौँमा घर मिलाइदिने भन्दै 3 बैना लिएर ठगी गरेको जोरीपछि पूर्व राज्यमन्त्री तारामान गुरूङ पक्राउ परेर रिहा भएको खुलासा भएको छ। भदौ 18 गते पक्राउ परेका गुरूङ 8 दिन हिरासतमा बसेपछि भदौ 26 गते रिहा भएका थिए। पक्राउ परेको विषय सार्वजनिक भएसँगै कंग्रेस अनुशासन समितिको संयोजक समेत रहेका गुरूङले उक्त पदबाट नैतिकताका आधारमा राजीनामा दिएका छन्। काठमाडौँ जिल्ला अदालतले भदौ 16 गते गुरूङलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतले जारी गरेको पक्राउ पूर्जीमा जिल्ला प्रहरी परिसर काठमाडौँको माग बमोजिम तारामान गुरूङको नाउँमा पक्राउ पूर्जी जारी गर्न मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 9 उपदफा 3 बमोजिम अनुमति दिएको छ। अदालतले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले संखुवा सभाको मकालो गाउँपालिका वडा नम्बर 2 घर भएका गुरूङलाई राजधानीबाट पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको थियो। पक्राउ गरेर प्रहरीले गुरूङलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिषदको हिरासतमा राखेको थियो। सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित 2 समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब 1 महिना भएको छ। 2 समितिले भदौ 2 गते गृहमन्त्री सुदन गुरूङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन, प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन। गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदनको अध्ययनको चरणमा रहेको बताइरहेका छन्। 2 समुदायको बीचमा भएको विवाद शुरू भएपछि भएको झडपमा परेर सुनसरी देवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा तीनजनाको मृत्यु भएको थियो। साउन 10 भएको सो घटनाको असर मध्य प्रदेशको सिराहामा पनि फैलिएको थियो। साउन 14 गते सिराहाको गोल बजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर 18 गणेश यादवले ज्यान गुमाएका थिए। दुवै घटनाका मृतकहरूलाई सरकारले शहीद घोषणा गरिसकेको छ। कप्तानगंजको झडपमा मृत हुनेमा 30 ओमप्रकाश मेहता, 20 जयप्रकाश मेहता, 22 रविन्द्र मेहता रहेका छन्। चारैजनाको मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको छानबिन समितिको निष्कर्ष रहेको छ। कप्तानगंज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो। दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन्। समितिले दुईजना प्रमुख जिल्लाधिकारी सहितका सुरक्षा कमाण्डरहरूलाई कार्यवाही गर्न सिफारिश गरेको छ। सुनसरीका तत्काल प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरे र सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेललाई कार्यवाही गर्न समितिले सिफारिश गरेको छ। सुरेन्द्र पौडेललाई घटनापछि त्यहाँबाट सरुवा गरेको थियो। कप्तानगंज घटनामा सुरक्षा व्यवस्थापन चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवनगंजका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कार्यवाही गर्न सिफारिश गरिएको छ। सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले एसपी वासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कार्यवाही गर्न सिफारिश गरिएको छ। सर्वोच्च अदालतले ग्रीन आर्मीको वैधानिकता सम्बन्धी विवादमा सरकार र सुरक्षा निकायलाई अन्तरिम आदेशको छलफलमा छिकाएको छ। अधिवक्ता सम्भराज अर्याल सहितको ग्रीन आर्मीको दर्ता नै खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, ग्रीन आर्मी नेपाल सहितलाई अन्तरिम आदेशको छलफलमा झिकाइएको हो। भोटेकोसी बाढ़ी प्रभावितहरूको उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मीले गैर कानूनी रूपले नेपाली सेनाको भेषमा गतिविधि सञ्चालन गरेको दावी सहित सर्वोच्चमा रिट निवेदन दायर भएको हो। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जियानी चिन्ह र सैनिक संरचना प्रयोग गर्दै गठन भएको थियो। सर्वोच्चबाट सैन्य भेषमा गतिविधि सञ्चालन गरेको आरोप लागेको ग्रीन आर्मी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा लगायतका विषयमा समेत लिखित जवाब पेश गर्न आदेश भएको छ। नेपाल प्रेस काउन्सिलले पत्रवार्ता प्रकरणमा अनुसन्धान शुरू गरेको छ। सोमबार एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनुसन्धान शुरू गरेको जनाएको हो। रसुवाको बाढ़ीमा घाइते भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाउँदै काउन्सिलले यस विषयमा सम्बन्धित संचारकर्मी अस्पताल र मेडिकल काउन्सिललाई समेत पत्रचार गरेको जनाएको छ। साथै सम्प्रेषित सामग्रीबारे पत्रकार आचार संहिताको रहेर थप अध्ययन अनुगमन भइरहेको काउन्सिलले जनाएको छ। काउन्सिलले युट्युब च्यानल इनसाइड द बनकर र बीबीसी नेपाली सेवाले आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाएको छ। सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्ष सरह संविधानत्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका शर्तहरू परिवर्तन गर्न वा आफू अनुकूल व्याख्या गर्न नपाउने सर्वोच्च अदालतले प्रष्ट पारेको छ। सम्झौता भएपछि दुवै पक्षबीचको सम्बन्ध सार्वजनिक कानूनबाट सम्झौता कानूनमा रूपान्तरण हुने भन्दै अदालतले सरकारी निकायले पनि आफ्नो सार्वभौम अधिकार र विशेषाधिकार प्रयोग गरी सम्झौताका शर्त बाहिर जान नमिल्ने स्पष्ट पारेको हो। धरानपुर महानगरपालिका र निर्माण व्यवसायी बसाई धारा जेसिका जेबी बीचको सड़क तथा ढल निर्माण ठेक्का विवादमा न्यायाधीश द्वय सपना प्रधान मल्ल र शान्ति सिंह थापाको संयुक्त इजलासले यस्तो सिद्धान्त प्रतिपादन गरेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारबाट संघ र प्रदेशमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदान वितरणमा कार्य सम्पादन आधारित अनुदान हिस्सा बढ़ाएको छ। अहिले कुल वित्तीय समानीकरण अनुदानको 4% हाराहारी मात्र कार्य सम्पादनमा आधारित बजेट रहेकोमा अब यस्तो हिस्सा 10% कायम गर्ने निर्णय भएको छ। आयोग कार्यवाहक अध्यक्ष विपिन राज निरोलाका अनुसार 18 भदौमा बसेको आयोग बैठकले संघ सरकारबाट प्रदेश र स्थानीय सरकारमा तथा प्रदेशबाट स्थानीय सरकारमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा न्यूनतम अनुदान सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान छुट्टा छुट्टै गणना गरी सिफारिश गर्ने निर्णय गरेको छ। सोही अनुसार कार्य सम्पादनमा आधारित अनुदान हिस्सा बढ़ाउने निर्णय गरिएको हो। यो सँगै अब प्रदेश र स्थानीय तहले जति राम्रो कार्य सम्पादन गर्छन् सोही अनुसार संघ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कन तर्फको बजेट बढ़ी पाउने भएका छन्। मलेसियाले नेपालबाट श्रमिक लैजान 25 म्यान पावर कम्पनीलाई मात्रै मुख्य संस्थाका रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले ती संस्थामाथि छानबिन अगाडि बढ़ाएको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार